0: कस्तो अवस्था अब भोग्न नपर्ने गरी काम गर्न उहाँको निर्देशन छ। बजेट कार्यान्वयनका लागि आवश्यक कानूनी र व्यवहारिक कठिनाई निर्धक्क अर्थ मन्त्रालयलाई भन्न र योजनाबद्ध रूपमा काम अघि बढाउन आग्रह गर्नुभयो। कांग्रेसले प्रदेश सरकारमा संविधानको मर्म विपरीत सत्ता समीकरण बनाउन नहुने बताएको छ। सानेपामा आयोजित पत्रकार सम्मेलनमा उपसभापति विश्वप्रकाश शर्माले प्रतिपक्षी विहीन प्रदेश सभाको कल्पना संविधानले नगरेको भन्दै संविधानको मर्म विपरीत सत्ता समीकरण बनाउन नहुने बताउनु भएको हो। उहाँले कांग्रेस प्रतिपक्ष विहीन प्रदेशको परिकल्पना नगरिकन टुङ्गोमा पुग्नुपर्छ भन्ने मान्यतामा अघि बढ़ेको भन्दै आवश्यक परे प्रतिपक्षमा बस्न तयार रहेको बताउनु भएको छ। अहिलेको प्रतिकूल परिस्थिति र संविधान संशोधनको छलफल चलिरहेको अवस्थामा संविधानको मूल मर्मबाट बाहिर जान नहुने उहाँको भनाइ छ। 13 स्थानीय तहले अहिलेसम्म पनि चालू आर्थिक वर्ष 2083-84 बजेट ल्याउन सकेका छैनन्। 740 स्थानीय तहले बजेट सार्वजनिक गरी कार्यान्वयनको प्रक्रिया शुरू गर्दा पनि 13 स्थानीय तह राजनीतिक विवाद र प्राविधिक समस्यामा अल्झिएका छन्। मध्य प्रदेशका 10 स्थानीय तहमा सिराहाको सुखीपुर नगरपालिका, औरही गाउँपालिका, धनुषाको कमला नगरपालिका र उत्तरको गरूडा र कटहरिया फतुवा विजयपुर मौलापुर नगरपालिका र यमुनामाई गाउँपालिकाले बजेट ल्याउन सकेका छैनन्। उता पर्साको छिपहरमाई गाउँपालिका र पकाहा मैनपुर गाउँपालिकाले पनि बजेट ल्याएका छैनन्। कोशी प्रदेशको धरान उपमहानगरपालिका, लुम्बिनी प्रदेशको रूपन्देही कोटहीमाई गाउँपालिका र कपिलवस्तुको सुदोदन गाउँपालिकाले पनि बजेट ल्याएका छैनन्। कोशी प्रदेशमा 137 स्थानीय तहमध्ये 136 स्थानीय तहले बजेट ल्याएका छन्। बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका सबै स्थानीय तहले गत असारभित्रै बजेट सार्वजनिक गरी कार्यान्वयनको प्रक्रिया शुरू गरिसकेका छन्। संविधान अनुसार जेठ 15 गते संघ, असार 1 गते प्रदेश र असार महिनाभर स्थानीय तहको बजेट सार्वजनिक गर्नुपर्ने प्रावधान छ। स्थानीय तहमा उत्पन्न राजनीतिक विवाद, प्राविधिक समस्या लगायत कारणले बजेट सार्वजनिक गर्न नसकेको बताइएको छ। सामाजिक सुरक्षा कोषमा 30 लाख बढी योगदानकर्ता आबद्ध भएका छन्। कोषमा 1,16,71,89,00,000 योगदान रकम जम्मा भएको छ। विद्युत विकास विभागले आर्थिक वर्ष 2082-83 जल विद्युत तर्फ कुल 3,211 मेगावाट क्षमताका 79 आयोजनालाई सर्वेक्षण अनुमति दिएको छ। सौर्य ऊर्जातर्फ 311 मेगावाट क्षमताका 7 आयोजना छन्। यस्तै प्रसारण लाइनतर्फ 220 केबी क्षमताको 179 सर्किट किलोमिटर, 132 केबी क्षमताको 270 सर्किट किलोमिटर बराबरको आयोजनालाई सर्वेक्षण अनुमति पत्र प्रदान गरिएको छ। यसै गरी 33 केबी क्षमताको 132 सर्किट किलोमिटर बराबरको आयोजनालाई सर्वेक्षण अनुमति पत्र दिएको छ। उत्पादन अनुमति पत्र पाएका 29 आयोजना छन्। ती आयोजनाको क्षमता 1,857 मेगावाट छ। सौर्य ऊर्जातर्फ 3 आयोजनाले उत्पादन अनुमति पत्र पाएका छन्। ती आयोजनाको क्षमता 31 मेगावाट छ। विभागले वार्षिक 3,50,00,00,000 रोयल्टी संकलन गर्ने गरेको छ। अहिलेसम्मका खबर यति नै। नमस्कार।
1: यो BFBS कुलकर्म रेडियो हो।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो।

0: कङ्ग्रेसले प्रदेश सरकारमा संविधानको मर्म विपरीत सत्ता समीकरण बनाउन नहुने बताएको छ। सानेपमा पत्रकार सम्मेलन गर्दै उपसभापति विश्वप्रकाश शर्माले प्रतिपक्षी विहीन प्रदेश सभाको कल्पना संविधानले नगरेको भन्दै संविधानको मर्म विपरीत सत्ता समीकरण बनाउन नहुने बताउनु भएको हो। उहाँले कङ्ग्रेस प्रतिपक्षी विहीन प्रदेशको परिकल्पना नगरिकन टुङ्गोमा पुग्नुपर्छ भन्ने मान्यतामा अघि बढेको भन्दै आवश्यक परे प्रतिपक्षमा बस्न तयार रहेको बताउनु भएको छ। 13 स्थानीय तहले अहिलेसम्म पनि चालु आर्थिक वर्ष 83-84 को बजेट ल्याउन सकेका छैनन्। 740 स्थानीय तहले बजेट सार्वजनिक गरी कार्यान्वयनको प्रक्रिया सुरु गर्दा पनि 13 स्थानीय तह राजनीतिक विवाद र प्राविधिक समस्यामा अल्झिएका हुन्। मध्य प्रदेशका 10 स्थानीय तहमा सिराहाको सुखीपुर नगरपालिका, औरही गाउँपालिका, धनुषाको कमला नगरपालिका, रौतहटको गरुडा र कटहरिया, फतुवा, विजयपुर, मौलापुर नगरपालिका र यमुनामाई गाउँपालिकाले बजेट ल्याउन नसकेका हुन्। पर्साको छिपहर माई गाउँपालिका र पकाहा मैनपुर गाउँपालिकाले पनि बजेट ल्याएका छैनन्। कोशी प्रदेशको धरान उपमहानगरपालिका, लुम्बिनीको रूपन्देही कोटाहीमाई गाउँपालिका र कपिलवस्तुको शुद्धोद्धन गाउँपालिकाले पनि बजेट ल्याएका छैनन्। कोशी प्रदेशमा 137 स्थानीय तहमध्ये 136 स्थानीय तहले बजेट ल्याएका छन्। बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका सबै स्थानीय तहले गत असारभित्रै बजेट सार्वजनिक गरी कार्यान्वयनको प्रक्रिया सुरु गरेका छन्। विद्युत विकास विभागले आर्थिक वर्ष 82-83 जलविद्युततर्फ कुल 3211 मेगावाट क्षमताका 900 आयोजनालाई सर्वेक्षण अनुमति दिएको छ।
1: सौर्य ऊर्जातर्फ 311 मेगावाट क्षमताका 7 आयोजना छन्। यस्तै प्रसारण लाइनतर्फ 220 केबी क्षमताको 179 सर्किट किलोमिटर, 132 केबी क्षमताको 270 सर्किट किलोमिटर बराबरको आयोजनालाई सर्वेक्षण अनुमति पत्र प्रदान गरिएको छ। यसै गरी 33 केबी क्षमताको 132 सर्किट किलोमिटर बराबरको आयोजनालाई सर्वेक्षण अनुमति पत्र दिएको छ। उत्पादन अनुमति पत्र पाएका 29 आयोजना छन्। ती आयोजनाको क्षमता 1857 मेगावाट छ। सौर्य ऊर्जातर्फ 3 आयोजनाले उत्पादन अनुमति पत्र पाएका छन्। ती आयोजनाको क्षमता 31 मेगावाट छ। विभागले वार्षिक 3.50 अर्ब रोयल्टी संकलन गर्ने गरेको छ। विभागले हालसम्म जारी गरेको उत्पादन अनुमति पत्र मध्ये जलविद्युततर्फ 264 आयोजना छन्। ती आयोजनाको कुल क्षमता 12,336 मेगावाट छ। सौर्य ऊर्जातर्फ कुल 10 आयोजना छन्। ती आयोजनाको कुल क्षमता 74.6 मेगावाट छ। प्रसारण लाइनतर्फ 400 केबी क्षमताका 1097 सर्किट किलोमिटर निर्माणका लागि अनुमति दिएको छ। यस्तै 220 केबी क्षमताका 256 सर्किट किलोमिटर, 132 केबी क्षमताको 1608 सर्किट किलोमिटर निर्माणका लागि अनुमति दिएको छ। यस्तै 33 केबी क्षमताको 337 सर्किट किलोमिटर बराबरको आयोजनाले अनुमति प्राप्त गरेको विभागका महानिर्देशक मनदेवी श्रेष्ठले जानकारी दिनुभयो।
0: राष्ट्रिय सभा सांसदहरूले काठमाडौँ तराई द्रुतमार्ग निर्माणमा भएको ढिलाइप्रति असन्तुष्टि जनाएका छन्।
2: सिंहदरबारमा राष्ट्रिय सभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति बैठकमा मधेस र बागमती प्रदेश अन्तर्गतका जिल्लामा गरिएको अनुगमनको समीक्षा गर्दै उनीहरूले काठमाडौँ तराई द्रुत मार्ग निर्माणको काम सुस्त भएको र अबका 4 वर्षमा पनि निर्माण नसकिने जनाएका हुन्। बैठकमा राष्ट्रिय सभा सदस्य रणजित कर्णले लामो समय बितिसक्दा र राष्ट्रिय गौरवको आयोजना भए पनि द्रुत मार्ग कहिले बन्छ भन्ने कुरा अझै टुङ्गो लाग्न नसकेको बताउनु भयो। यस्तै राष्ट्रिय सभा सदस्य युवराज शर्माले द्रुत मार्ग निर्माणका क्रममा देखिएको समस्या समयमै समाधान गर्न नसक्दा ढिलाइ भएको बताउनु भयो।
0: कक्रोच जनता पार्टीको प्रदर्शनमा घाइते हुनेको संख्या 178 पुगेको छ। 118 प्रहरी र 60 प्रदर्शनकारी घाइते भएका हुन्। प्रहरीले 70 पक्राउ गरेको छ। शिक्षा मन्त्रीको राजीनामा लगायत माग राखेर प्रदर्शनकारीले संसद चलो शीर्षकमा नाराबाजी गर्दै प्रदर्शन गरेका छन्। उनीहरूले 20 गाडीमा तोडफोड समेत गरेका छन्। दिल्ली प्रहरीका सहायक आयुक्त राजीव रञ्जन:
3: All participants are requested to conduct themselves in a peaceful manner, refrain from indulging in any unlawful or violent activities, and comply with the lawful directions issued by police officers or personnel deployed on duty. The public is advised not to believe or circulate rumors, misinformation, or unverified content through any platform.
0: देशभर मनसुनी वायुको प्रभावका कारण देशका हिमाली भूभागका केही स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षा हिमपातको सम्भावना औलाइएको छ। देशको पहाडी भूभागका केही स्थानमा

0: गएको 24 घण्टामा सबभन्दा बढी पानी झापाको अनारमनी बिर्तामा 91.2 मिलिमिटर परेको छ। कोशी, बागमती, गण्डकी प्रदेशका केही स्थानका साथै कर्णाली प्रदेशका थोरै स्थानमा पानी परेको मौसम विभागले जनाएको छ। अनारमनीको वर्षापछि बबई नदीमा जलसतह बढेको भन्दै खतराको साइरन बजाइएको छ। मौसमविद विनु महर्जनका अनुसार अब केही दिन देशभर वर्षा कम हुँदै जाने देखिएको छ।
1: चाहिँ मनसुनको न्यून चापिए रेखा चाहिँ केही तल सिफ्ट हुने यो दक्षिणतिर सर्ने सम्भावना रहेको भएर चाहिँ आजभन्दा भोलि भोलिभन्दा पर्सि चाहिँ अलिकति वर्षाको सम्भावना चाहिँ कम हुँदै जानेछ। तर यस्तै भन्दै गर्दाखेरि वर्षै नहुने भन्ने चाहिँ हुँदैन। प्रायः जस्तो ठाउँमा चाहिँ मध्यम वर्षा हुनेछ र एकदम आइसोलेटेड खालको हुन्छ नि खनिज खालको।
0: कृषि वन तथा पर्यावरण मन्त्रालयले धान रोपाईँको मुख्य सिजन भएकाले रासायनिक मलको आपूर्ति निरन्तर भइरहेको दावी गरेको छ। मन्त्रालयका अनुसार हिजो 250 मेट्रिक टन डिएपी मल विराटनगर भन्सार आइपुगेको हो। यस्तै 1250 मेट्रिक टन डिएपी आज रक्सौल आइपुग्ने बताइएको छ। यस्तै कृषि मन्त्री गीता चौधरीले कोलकाताबाट थप 2500 मेट्रिक टन डिएपी नेपालतर्फ प्रस्थान गरिसकेको जानकारी दिनुभएको छ। उहाँका अनुसार 30,000 मेट्रिक टन युरिया मल ढुवानीको प्रक्रियाको अन्तिम चरणमा छ। सामाजिक सुरक्षा कोषमा 30 लाख बढी योगदानकर्ता आबद्ध भएका छन्। कोषमा 1,16,71,99,00,000 योगदान रकम जम्मा भएको छ। आर्थिक वर्ष 82-83 को असार मसान्तसम्म स्वीकृत रोजगारदाता र स्वीकृत योगदानकर्ताले रकम जम्मा गरेका हुन्। कोषका अनुसार स्वीकृत रोजगारदाताको संख्या 23,490 पुगेको छ भने स्वीकृत योगदानकर्ताको संख्या 30,43,200 पुगेको छ। कोषले 21,27 करोड दाबी भुक्तान गरेको छ। यस्तै औषधि उपचार, स्वास्थ्य तथा मातृत्व दावीतर्फ 3,52,05,00,000 उपलब्ध गराएको छ। दुर्घटना तथा आशक्त तथा सुरक्षा दावीतर्फ 30,46,00,000, आश्रित परिवार सुरक्षा दावीतर्फ 38,04,00,000 र अवकाश दावीतर्फ 17,06,45,00,000 उपलब्ध गराएको छ। पछिल्लो पटक वैदेशिक रोजगारीमा जाने श्रमिकलाई समेत कोषमा समेटिएपछि योगदान रकम वृद्धि भएको छ। पेन्सन, औषधि उपचार तथा अन्य सामाजिक सुरक्षाका कार्यक्रम समेत अगाडि बढाइएकाले कोषप्रति आम मानिसको चासो बढ्दै गएको पाइएको छ। भोजपुर एक हेलौछामा रहेको छरछरी पखुवा देवस्थल ओझेलमा परेको छ। देवस्थलमा प्रत्येक वर्ष वैशाख पूर्णिमाका अवसरमा विशेष पूजा आराधना गर्ने परम्परा छ। पछिल्लो समय स्थानीय तह तथा समुदायको सक्रियतामा देवस्थलको पहुँच सुधार गर्न थालिएको छ। प्रमुख जिल्ला अधिकारी राजन पौडेल,
2: यहाँको पानीमा स्नान गर्यो भने चाहिँ शरीरका सबै रोगहरू निको हुन्छन् भन्ने एउटा किम्बदन्ती र विश्वास पनि रहेको देखिन्छ। ढुङ्गाको चेपबाट आएको पानी पक्कै पनि त्यसमा कुनै प्रकारका लवणहरू होलान् जसले शरीरलाई निको पार्ने फाटोमा जाला। यो यस्तो ठाउँको धार्मिक क्षेत्रको हामीले प्रवर्धन गर्न सक्यौँ र यसलाई चाहिँ जस्तो यो मन्दिरसँग सिद्धकालीसँग अथवा अरू कुनै मन्दिरसँग जोड्न सक्यौँ यदि भने चाहिँ धार्मिक पर्यटनको एउटा राम्रो सर्किट त्यसको रूपमा यसलाई विकास गर्न सकिन्छ। वास्तवमा
0: स्थानीयवासीका अनुसार देवस्थलको संरक्षण र प्रवर्धनमा अझै लगानी आवश्यक छ। यो देवस्थल भोजपुर लेगुवा सडक खण्ड अन्तर्गत पर्ने हिले भन्ज्याङबाट 3 किलोमिटरभित्र छ। प्रधानमन्त्री एन्डी बर्नहमले रक्षा मन्त्रीमा वे स्ट्रेटिङलाई नियुक्त गर्नुभएको छ। पूर्व रक्षा मन्त्री जोन हिली अर्थमन्त्री बन्नुभएको छ। मन्त्री हिलीले रक्षा बजेट कम पाएको भन्दै 39 दिन अघि राजीनामा दिनुभएको थियो। रक्षाका लागि कसरी बजेट जुटाउनुहुन्छ भनेर मन्त्री हिलीलाई सोधिएको छ।
3: Fiscal credibility is the bedrock on for economic stability and for national security, and you heard the Prime Minister this afternoon say in this more dangerous world we will meet our commitments on defence to our international allies.
0: Ed Miliband विदेश मन्त्री नियुक्त हुँदा सबाना महमूद गृह मन्त्रालय सम्हाल्नु भएको छ। कोक्रोच जनता पार्टीको प्रदर्शनमा घाइते हुनेको संख्या 178 पुगेको छ। 118 प्रहरी र 60 जना प्रदर्शनकारी घाइते भएका हुन्। प्रहरीले 70 जनालाई पक्राउ गरेको छ। शिक्षा मन्त्रीको राजीनामा लगायत माग राखेर प्रदर्शनकारीले संसद चलो शीर्षकमा नाराबाजी समेत गर्दै प्रदर्शन गरेका छन्। उनीहरूले 20 गाडीमा तोडफोड समेत गरेका छन्। दिल्ली प्रहरीका सहायक आयुक्त राजीव रञ्जन,
4: अल पार्टिसिपेन्ट्स आर रिक्वेस्टेड टु कन्डक्ट देमसेल्भ्स इन अ पीसफुल म्यानर, refrain from indulging in any unlawful or violent activities and comply with the lawful directions issued by police officers or personnel deployed on duty. The public is advised not to believe or circulate rumors, misinformation or unverified content through any platform.
0: र देशभर मनसुनी वायुको प्रभावका कारण हिमाली भूभागका केही स्थानमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षा हिमपातको सम्भावना आउँदै आएको छ।
5: नमस्कार।

0: संघीय संसद संसदीय सुनवाई समितिको बैठकमा संवैधानिक परिषदले गरेका निर्णयबारे सुनवाई हुने भएको छ। सिंहदरबार संसद भवनको राज्य व्यवस्था तथा सुशासन समिति सभाकक्षमा बस्ने बैठकमा प्रमुख निर्वाचन आयुक्त र निर्वाचन आयुक्त पद नियुक्तिका लागि प्रस्तावित व्यक्तिको सम्बन्धमा उजुरी तथा प्रस्तावित व्यक्तिका कार्ययोजना वितरण हुनेछ। गएको असार 19 गते परिषद बैठकले प्रमुख निर्वाचन आयुक्त पदमा मानबहादुर कार्की, निर्वाचन आयुक्त पदमा डाक्टर राजीव सुब्बा र गुरु प्रसाद वाग्लेलाई नियुक्त गर्न सिफारिस गरेको थियो। संसदीय समितिबाट प्रस्तावित पदको नाम अनुमोदन भएपछि राष्ट्रपतिबाट नियुक्त हुने संवैधानिक व्यवस्था छ। सत्ताई तर्फको एमाले महासचिव शङ्कर पोखरेलले वर्ष दिन नपुग्दै सरकारले सरकारको नयाँ जनादेश धर्मरायको टिप्पणी गर्नुभएको छ। सार्वजनिक वक्तव्य दिँदै महासचिव पोखरेलले उठेका गम्भीर प्रश्नको जवाब सत्तारूढ पार्टी सभापति वा प्रधानमन्त्री कसले देला भन्नुभएको छ। अर्थतन्त्रका सवाललाई प्रधानमन्त्री बालेन्द्र शाह र अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले एउटै समूहसँग छुट्टा छुट्टै सम्बोधन गरिरहेका बेला पोखरेलको भनाइ आएको छ। हिजो मात्रै प्रधानमन्त्री शाहले अर्थमन्त्री वाग्लेको अनुपस्थितिमा सेयर बजारका प्रतिनिधिसँग छलफल गर्नुभएको छ। प्रधानमन्त्रीलाई भेटेर फर्किएपछि पुँजी बजार समितिका सभापति प्रिय राज रेग्मीले प्रधानमन्त्री शाह पुँजी बजारको मामिलामा थप छलफलका लागि आफै अग्रसर हुने सन्देश पाएको बताउनु भएको छ।
1: एउटा त के भने हामीले जति पनि बजारका समस्याहरू राख्यौँ, समस्याहरू राखेपछि उहाँले गम्भीरतापूर्वक सुन्नुभयो र उहाँले के भन्नुभयो भने यो चिजमा हामी हेरि पनि रहेछौँ, कतिपय काम पनि गरिरहेछौँ र थप यो तपाईँहरूको चिजहरू लिएर यो यो विषयहरूमा चाहिँ राष्ट्र ब्याङ्क, नेपाल धितोपत्र बोर्ड, स्टक एक्सचेन्ज, सिडिएस सबैलाई बोलाएर छलफल गरेर हामी यो तपाईँहरूको मागहरू कार्यान्वयन गर्ने चिजमा चाहिँ हामी अगाडि बढ्छौँ भन्नुभयो। समितिहरू जरुरी छैन, तत्त्व निकायहरूले काम गर्दै जानु पर्यो, त्यो भयो भने भइहाल्यो, अब कामहरू सुरु गराउँछौँ हामी भनेर भन्नुभयो।
0: लगानीकर्ता अम्बिका पौडेलले प्रधानमन्त्रीको टिमसँग छलफल गरिएको जानकारी दिनुभएको छ।
2: प्रधानमन्त्रीजी हुनुहुन्थ्यो, प्रधानमन्त्रीको मुख्य स्वकीय सचिव सुभाष शर्माजी हुनुहुन्थ्यो, लगायत प्रधानमन्त्रीको प्रेस हेर्ने दिपादाल हुनुहुन्थ्यो र उसमा नेपाल धितोपत्र बोर्डको प्रमुख हुनुहुन्थ्यो, स्टक एक्सचेन्जको अध्यक्षज्यू लगायत हामी लगानीकर्ताहरू एफएनसिसिआई र ब्रोकरबाट प्रतिनिधित्व गर्नु
3: सक्छ। कुनै सांसद अथवा मन्त्रीहरू
2: सांसद मन्त्रीको उपस्थित थिएन।
0: यसअघि अर्थमन्त्री डाक्टर वाग्लेको सचिवालयले प्रेस नोट जारी गर्दै पुँजी बजार लगानीकर्ताका माग सम्बन्धनमा नियमनकारी निकाय क्रियाशील रहेको जानकारी गराएको थियो। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयले केही कर्मचारी फाजिल अर्थात् कामविहीन अवस्थामा पुग्न सक्ने भन्दै सतर्क बनाएको छ। मन्त्रालयको सङ्ख्या 22 18 झारिएका कारण केही कर्मचारी अवकाशमा नजाने बेलासम्म फाजिलको अवस्था आउने कार्यालयले स्पष्ट पारेको छ। कार्यालयका प्रवक्ता हेमराज अर्यालले वक्तव्य जारी गर्दै फाजिलमा रहेका कर्मचारीलाई काममा लगाएपछि मात्रै लोकसेवाबाट भर्ना खुल्ला गरिने बताउनु भएको छ। कार्यालयले हिजो मात्रै कर्मचारी मिलान नहुन्जेल पदपूर्ति नगर्न आयोगलाई आग्रह गर्ने निर्णय गरेको थियो। विद्युत विकास विभागले आर्थिक वर्ष 82-83 जलविद्युततर्फ 3211 मेगावाट क्षमताका 900 आयोजनालाई सर्वेक्षण अनुमति दिएको छ।
4: सौर्य ऊर्जातर्फ 311 मेगावाट क्षमताका 7 आयोजना छन्। यस्तै प्रसारण लाइनतर्फ 220 केबी क्षमताको 179 सर्किट किलोमिटर, 132 केबी क्षमताको 270 सर्किट किलोमिटर बराबरको आयोजनालाई सर्वेक्षण अनुमति पत्र प्रदान गरिएको छ। यसै गरी 33 केबी क्षमताको 132 सर्किट किलोमिटर बराबरको आयोजनालाई सर्वेक्षण अनुमति पत्र दिएको छ। उत्पादन अनुमति पत्र पाएका 29 आयोजना छन्। ती आयोजनाको क्षमता 1857 मेगावाट छ। सौर्य ऊर्जातर्फ 3 आयोजनाले उत्पादन अनुमति पत्र पाएका छन्। ती आयोजनाको क्षमता 31 मेगावाट छ। विभागले वार्षिक 3.50 अर्ब रोयल्टी संकलन गर्ने गरेको छ। विभागले हालसम्म जारी गरेको उत्पादन अनुमति पत्र मध्ये जलविद्युततर्फ 264 आयोजना छन्। ती आयोजनाको कुल क्षमता 12,336 मेगावाट छ। सौर्य ऊर्जातर्फ कुल 10 आयोजना छन्।
0: भारतमा कोक्रोच जनता पार्टीले प्रधानमन्त्री नरेन्द्र मोदीको राजीनामा माग्न थालेको छ। सामाजिक सञ्जालबाट उदाएको पार्टीका आधिकारिक अकाउन्टबाट प्रधानमन्त्री मोदीको राजीनामा मागिएको हो। गैराती 2:30 जन्तर मन्तरमा धरना बसेका केही प्रदर्शनकारी
4: किलोमिटर
5: तुम जितना लाठी मारोगे हम उतना मजबूत होके और अपना हक मांगेंगे।
6: यहाँ जितना सेफ है उतना और कहीं सेफ नहीं है। आज के टाइम में
7: बहुत गलत हुआ है, ऐसा नहीं करना चाहिए। अभी अगर जनता ही बनाई है सरकार और जनता कुछ कह रही है तो सुनना चाहिए।
8: सारे लोग यहाँ पर खड़े हैं तो मेरा मुझे भी ऐसा लगा कि मैं रात को 12 बजे अपने घर से निकली हूँ यहाँ पर प्रोटेस्ट में अपनी भागीदारी दिखाने के लिए।
9: नमस्कार।
10: यो बीएफबीएस गोरखा रेडियो हो।

0: काङ्ग्रेसले ग्रीन रनबाट जम्मा भएको रकम सरकारबाट विस्थापित सुकुम्बासी नागरिकका लागि खर्च गर्ने भएको छ। बीपी स्मृति दिवसका सन्दर्भमा पार्टीले गरेको रनका सन्दर्भमा पत्रकार सम्मेलन गर्दै उपसभापति विश्वप्रकाश शर्मा,
1: दौडमा सामेल भएका साथीहरूको संख्याको आधारमा त्यसमा निश्चित रकम नेपाली काङ्ग्रेस पार्टीले जम्मा गर्नेछ र त्यो जम्मा गरिएको रकम प्रति व्यक्ति 500 होला, प्रति व्यक्ति 600 होला, पार्टीले जम्मा गरेर एउटा मानवीय सहयोग कोष निर्माण गर्नेछ र म साथीहरूलाई जानकारी गराउन चाहन्छु। त्यो कोषमा जम्मा भएको रकम तत्काल सरकारले बर्खाको बेलामा विस्थापित गरेका सुकुम्बासीहरू होल्डिङ सेन्टरमा बस्दै गर्दाखेरि जो दुःख बेहोरी रहनुभएको छ, त्यहाँ रहनुभएका साना नानी बाबुहरू र त्यहाँ रहनुभएका वृद्ध आमा बाबाहरूको हितमा चाहिँ त्यो रकम खर्च गरिनेछ।
0: सरकारले देशका विभिन्न ठाउँमा सुकुम्बासी बस्तीमा डोजर चलाउँदा काठमाडौँ उपत्यकामा मात्रै 15,000 बढी नागरिक विस्थापित भएका छन्। काङ्ग्रेसले भोलि बुधबार उपत्यकामा ग्रीन रन लगायत विभिन्न 3 कार्यक्रम गर्ने जनाएको छ। दिवसका अवसरमा काङ्ग्रेसले जलवायु परिवर्तन केन्द्रित विशेष संवाद र प्रत्यक्ष कला सृजनाको कार्यक्रम राखेको जनाएको छ। भोलिपल्ट बिहिबार राष्ट्रिय सभामा जरा अभियान जस्तै नवीन अभियान पनि सुरुवात गरिनेछ। डिभिजन वन कार्यालय लहान सिराहाले जिल्लाको विभिन्न वन क्षेत्रमा अतिक्रमण गरी बनाएका संरचना हटाएको छ। गोलबजार नगरपालिका चोहर्बा ब्यारेक नजिकै वन क्षेत्र अतिक्रमण गरेर बनाइएको संरचना हटाइएको कार्यालय प्रमुख बेचान चौधरीले जानकारी दिनुभएको छ। बलान सामुदायिक वन क्षेत्रको जग्गा अतिक्रमण बनेर खनजोत गरी खेती गरिरहेको जग्गा खाली गराइएको छ। कार्यालय प्रमुख चौधरीका अनुसार सिराहाको नवराजपुर गाउँपालिका सोनवर्ष विद्यालय परिसरमा 16 लाखको लागतमा हिरत पार्क निर्माण गरिएको छ। गएको 24 घण्टामा सबभन्दा बढी पानी झापाको अनारमणि वृत्तामा 91.2 मिलिमिटर परेको छ। कोशी, बागमती, गण्डकी प्रदेशका केही स्थानका साथै कर्णाली प्रदेशका थोरै स्थानमा पानी परेको मौसम विभागले जनाएको छ। अनारमणिको वर्षापछि बबई नदीमा जलसतह बढेको भन्दै खतराको साइरन बजाइएको छ। मौसमविद विनु महर्सनका अनुसार अब केही दिन देशभर वर्षा कम हुँदै जाने देखिएको छ।
2: चाहिँ मनसुनको न्यून चापिए रेखा चाहिँ केही तल सिफ्ट हुने, यो दक्षिणतिर सर्ने सम्भावना रहेको भएर चाहिँ आजभन्दा भोलि, भोलिभन्दा पर्सि चाहिँ अलिकति वर्षाको सम्भावना चाहिँ कम हुँदै जानेछ। तर यस्तै भन्दै गर्दाखेरि वर्षै नहुने भन्ने चाहिँ हुँदैन, प्रायः जस्तो ठाउँमा चाहिँ मध्यम वर्षा हुनेछ र एकदम आइसोलेटेड खालको हुन्छ नि, खण्डित खालको।
0: कृषि वन तथा पर्यावरण मन्त्रालयले धान रोपाईँको मुख्य सिजन भएकाले रासायनिक मलको आपूर्ति निरन्तर भइरहेको दावी गरेको छ। मन्त्रालयका अनुसार हिजो 250 मेट्रिक टन डिएपी मल विराटनगर भन्सार आइपुगेको हो। यस्तै 1,250 मेट्रिक टन डिएपी आज रक्सौल आइपुग्ने बताइएको छ। कृषि मन्त्री गीता चौधरीले कोलकाताबाट थप 2,500 मेट्रिक टन डिएपी नेपालतर्फ प्रस्थान गरेको जानकारी दिनुभएको छ। भोजपुर 1 हेलौछामा रहेको छरछरे पखुवा देवस्थल ओझेलमा परेको छ। देवस्थलमा प्रत्येक वर्ष वैशाख पूर्णिमाका अवसरमा विशेष पूजा आराधना गर्ने परम्परा रहिआएको छ। पछिल्लो समय स्थानीय तह तथा समुदायको सक्रियतामा देवस्थलको पहुँच सुधार गर्न थालिएको छ। प्रमुख जिल्ला अधिकारी राजन पौडेल,
3: यहाँको पानीमा स्नान गर्यो भने चाहिँ शरीरका सबै रोगहरू निको हुन्छन् भन्ने एउटा किम्वदन्ती र विश्वास पनि रहेको देखिन्छ। ढुङ्गाको चेपबाट आएको पानी पक्कै पनि त्यसमा कुनै प्रकारका लवणहरू होलान् जसले शरीरलाई निको पार्ने पाटोमा जाला। यो यस्तो ठाउँको धार्मिक क्षेत्रको हामीले प्रवर्धन गर्न सक्यौँ र यसलाई चाहिँ जस्तो यो मन्दिरसँग, सिद्धकारीसँग अथवा अरू कुनै मन्दिरसँग जोड्न सक्यौँ यदि भने चाहिँ धार्मिक पर्यटनको एउटा राम्रो सर्किट त्यसको रूपमा यसलाई विकास गर्न सकिन्छ। वास्तवमा
0: स्थानीयवासीका अनुसार देवस्थलको संरक्षण र प्रवर्धनमा अझै लगानी आवश्यक छ। यो देवस्थल भोजपुर लेगुवा सडक खण्ड अन्तर्गत पर्ने हिले भन्स्याङबाट 3 किलोमिटर भित्र छ। कुकुरोच जनता पार्टीको प्रदर्शनमा घाइते हुनेको संख्या 178 पुगेको छ। 118 प्रहरी र 60 प्रदर्शनकारी घाइते भएका हुन्। प्रहरीले 70 पक्राउ गरेको छ। शिक्षा मन्त्रीको राजीनामा लगायत माग राखेर प्रदर्शनकारीले प्रदर्शन गरेका छन्। उनीहरूले 20 गाडीमा तोडफोड समेत गरेका छन्। दिल्ली प्रहरीका सहायक आयुक्त राजीव रञ्जन,
4: अल पार्टिसिपेन्ट्स आर रिक्वेस्टेड टु कन्डक्ट देमसेल्भ्स इन अ पीसफुल म्यानर, रिफ्रेन फ्रम इन्डल्जिङ इन एनी अनलॉफुल और वायलेंट एक्टिविटीज and comply with the lawful directions issued by police officers or personnel deployed on duty. The public is advised not to believe or circulate rumors, misinformation or unverified content through any platform.
0: Belarus ka pradhanmantri Andy Bonham le raksha mantri ma Wesley Streeting lai niyukta garnu bhayeko cha. पूर्व रक्षामन्त्री जोन हिली अर्थमन्त्री बन्नुभएको छ। मन्त्री हिलीले रक्षा बजेट कम पाएको भन्दै 39 दिन अघि राजीनामा दिनुभएको थियो। नमस्कार।

0: सरकारले बिल देखाउने नागरिकलाई हरेक दिन लखपती चिट्ठा योजनामा सामेल गराउने भएको छ। अर्थ मन्त्रालयले हरेक महिना दुईजनालाई बम्परमा 10-10 लाख उपलब्ध गराउने घोषणा गरेको हो। मूल्य अभिवृद्धि कर प्याड र स्थायी लेखा नम्बर प्यानमा आबद्ध भएका तथा 100 रुपियाँभन्दा बढीको कारोबारमा अनलाइनमा नगद भुक्तानी गरी बिल लिएका नागरिकहरू यो योजनामा सरिक हुन पाउनेछन्। विद्युतीय भुक्तानीमा सामेल हुने उपभोक्ता यो योजनामा स्वतः सामेल हुन पाउनेछन्। भौतिक बिल लिने उपभोक्ताले भने करदाता कार्यालयको वेबसाइटमा टिकट नम्बर प्रविष्ट गर्नुपर्नेछ। त्यसरी बिल लिँदा पाइने टिकटका आधारमा गोलापत्ताबाट विजेता छनौट गरिनेछ। हरेक महिनाको 16 गते र अन्तिम दिन पाक्षिक रूपमा लखपती योजनाको घोषणा गरिने जनाइएको छ। सत्तारूढ दलको एमाले महासचिव शङ्कर पोखरेलले वर्ष दिन नपुग्दै सरकारको नयाँ जनादेश धर्मरायको टिप्पणी गर्नुभएको छ। सार्वजनिक वक्तव्य दिँदै महासचिव पोखरेलले उठेका गम्भीर प्रश्नको जवाब सत्तारूढ पार्टी सभापति वा प्रधानमन्त्री कसले देला भन्नुभएको छ। अर्थतन्त्रका सवाललाई प्रधानमन्त्री बालेन्द्र शाह र अर्थमन्त्री डाक्टर सोनिम वाग्लेले एउटै समूहसँग छुट्टा छुट्टै सम्बोधन गरिरहेका बेला पोखरेलको भनाइ आएको छ। हिजो मात्रै प्रधानमन्त्री शाहले अर्थमन्त्री वाग्लेको अनुपस्थितिमा सेयर बजारका प्रतिनिधिसँग छलफल गर्नुभएको छ। प्रधानमन्त्रीलाई भेटेर फर्किएपछि पुँजी बजार समितिका सभापति प्रियराज रेग्मीले प्रधानमन्त्री शाह पुँजी बजारको मामिलामा थप छलफलका लागि आफै अग्रसर हुने सन्देश पाएको बताउनु भएको छ।
1: एउटा त के भने हामीले जति पनि बजारका समस्याहरू राख्यौँ, समस्याहरू राखेपछि उहाँले गम्भीरतापूर्वक सुन्नुभयो र उहाँले के भन्नुभयो भने यो चिजमा हामी हेरि पनि रहेछौँ, कतिपय काम पनि गरिरहेछौँ र थप यो तपाईँहरूको चिजहरू लिएर यो यो विषयहरूमा चाहिँ राष्ट्र ब्याङ्क, नेपाल धितोपत्र बोर्ड, स्टक एक्सचेन्ज, सिडिएस सबैलाई बोलाएर छलफल गरेर हामी यो तपाईँहरूको मागहरू कार्यान्वयन गर्ने चिजमा चाहिँ हामी अगाडि बढ्छौँ भन्नुभयो। समितिहरू जरुरी छैन, तत्त्व निकायहरूले काम गर्दै जानु पर्यो, त्यो भयो भने भइहाल्यो, अब कामहरू सुरु गराउँछौँ हामी भनेर भन्नुभयो।
0: लगानीकर्ता अम्बिका पौडेलले प्रधानमन्त्रीको टिमसँग छलफल गरिएको जानकारी दिनुभएको छ।
2: प्रधानमन्त्रीजी हुनुहुन्थ्यो, प्रधानमन्त्रीको मुख्य स्वकीय सचिव सुभाष शर्माजी हुनुहुन्थ्यो, लगायत प्रधानमन्त्रीको प्रेस हेर्ने दिपा दाहाल हुनुहुन्थ्यो र नेपाल धितोपत्र बोर्डको प्रमुख हुनुहुन्थ्यो, स्टक एक्सचेन्जको अध्यक्षज्यू लगायत हामी लगानीकर्ताहरू एफएनसिसिआई र ब्रोकरबाट प्रतिनिधित्व।
3: कुनै सांसद अथवा मन्त्रीहरू?
2: सांसद मन्त्रीको उपस्थित थिएन।
0: यसअघि अर्थमन्त्री डाक्टर वाग्लेको सचिवालयले प्रेस नोट जारी गर्दै पुँजी बजार लगानीकर्ताका माग सम्बोधनमा नियमनकारी निकाय क्रियाशील रहेको जानकारी गराएको थियो। सङ्घीय संसद संसदीय सुनवाई समितिको बैठकमा संवैधानिक परिषदले गरेका निर्णयबारे सुनवाई हुने भएको छ। सिंहदरबार संसद भवनको राज्य व्यवस्था तथा सुशासन समिति सभाकक्षमा बस्ने बैठकमा प्रमुख निर्वाचन आयुक्त र निर्वाचन आयुक्त पदमा नियुक्तिका लागि प्रस्तावित व्यक्तिको सम्बन्धमा उजुरी प्रस्तावित व्यक्तिका कार्ययोजनामाथि पनि छलफल हुनेछ। गत असार 19 गते परिषदको बैठकले प्रमुख निर्वाचन आयुक्त पदमा मानबहादुर कार्की र निर्वाचन आयुक्त पदमा डाक्टर राजीव सुब्बा र गुरुप्रसाद वाग्लेलाई नियुक्त गर्न सिफारिस गरेको थियो। संसदीय समितिबाट प्रस्तावित पदको नाम अनुमोदन भएपछि राष्ट्रपतिबाट नियुक्ति हुने संवैधानिक प्रावधान छ। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयले केही कर्मचारी फाजिल अर्थात् कामविहीन अवस्थामा पुग्न सक्ने भन्दै सतर्क बनाएको छ। मन्त्रालयको संख्या 22-18 छरिएका कारण केही कर्मचारी अवकाशमा नजाने बेलासम्म फाजिलको अवस्था हुने कार्यालयले प्रश्न पारेको छ। कार्यालयका प्रवक्ता हेमराज अर्यालले वक्तव्य जारी गर्दै फाजिलमा रहेका कर्मचारीलाई काममा लगाएपछि मात्रै लोकसेवाबाट भर्ना खुला गरिने बताउनु भएको छ। कार्यालयले हिजो मात्रै कर्मचारी मिलान नहुन्जेल पदपूर्ति नगर्न आयोगलाई आग्रह गर्ने निर्णय गरेको थियो। भारतमा कोक्रोच जनता पार्टीले प्रधानमन्त्री नरेन्द्र मोदीको राजीनामा माग्न थालेको छ। सामाजिक सञ्जालबाट उदाएको पार्टीको आधिकारिक अकाउन्टबाट प्रधानमन्त्री मोदीको राजीनामा मागिएको हो। गैराती 2:30 जन्तर मन्तरमा धर्ना बसेका केही प्रदर्शनकारीले प्रदर्शन नरोक्ने बताएका छन्।
4: तुम जितना लाठी मारोगे हम उतना मजबूत होके और अपना हक मांगेंगे।
5: यहाँ जितना सेफ है उतना और कहीं सेफ नहीं है आज के टाइम में।
6: बहुत गलत हुआ है, ऐसा नहीं करना चाहिए। अभी अगर जनता ही बनाई है सरकार और जनता कुछ कह रही है तो सुनना चाहिए।
7: सारे लोग यहाँ पर खड़े हैं तो मेरा मुझे भी ऐसा लगा कि मैं रात को 12 बजे अपने घर से निकली हूँ यहाँ पर प्रोटेस्ट में अपनी भागीदारी दिखाने के लिए।
8: वी वांट डेमोक्रेसी, वी वांट समथिंग।
0: प्रश्नपत्र परीक्षा अगावै सार्वजनिक गरेर लापरवाही गरिएको भन्दै आन्दोलनकारीले शिक्षा मन्त्रीको राजीनामा मागेका थिए। प्रदर्शनसँगै अभियन्ता सोनाम बङचुकले आफ्नो आमरण अनसनलाई निरन्तरता दिनुभएको छ। अहिलेसम्मका खबर यति नै। नमस्कार।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: play BFBS
1: यो BFBS गोर्खा रेडियो हो।
0: गोर्खा

0: आजबाट पानी पर्ने क्रम घट्दै जाने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनी निम्नचाप रेखा टाढा हुन थालेकाले पानी कम पर्ने मौसमविद हरिप्रसाद दाहालको भनाइ छ।
1: अहिले चाहिँ मनसुनी वायुको प्रभाव पनि रहेको छ र आजबाट चाहिँ मनसुनी न्यूनचापीय रेखा चाहिँ बिस्तारै अलिकति दक्षिणतिर सर्दै जाने यो पूर्व क्षेत्रतिर भएकोले चाहिँ पानी पर्ने सम्भावना चाहिँ आजभन्दा भोलि कम र भोलिभन्दा पर्सि अलिकति कम हुने जस्तो देखिन्छ।
0: आजको दैनिक बुलेटिन जारी गर्दै महाशाखाका मौसमविद दाहालले गएको एक दिनमा देशभर भएको वर्षाको अवस्था जानकारी गराउनु भएको छ।
1: विगत 24 घन्टामा सबैभन्दा धेरै वर्षा झापाकै बिर्तामढी भन्ने स्टेसनमा चाहिँ 113 मिलिमिटर भएको छ भने त्योभन्दा चाहिँ अलिकति कम मकवानपुर गढीमा चाहिँ 89.8 मिलिमिटर वर्षा भएको छ। देशको धेरैजसो स्थानमा मध्यमसम्मको वर्षा भएको देखिन्छ र विशेष गरी चाहिँ कोशी प्रदेश अनि बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशको चाहिँ 1-2 स्थानमा भने भारी वर्षा पनि भएको देखिन्छ।
0: काङ्ग्रेसले ग्रिन रनबाट जम्मा भएको रकम सरकारबाट विस्थापित सुकुम्बासी नागरिकका लागि खर्च गर्ने भएको छ। बिपी स्मृति दिवसका सन्दर्भमा पार्टीले गरेको रनको बारेमा पत्रकार सम्मेलन गर्दै उपसभापति विश्वप्रकाश शर्मा,
2: दौडमा सामेल भएका साथीहरूको संख्याको आधारमा त्यसमा निश्चित रकम नेपाली काङ्ग्रेस पार्टीले जम्मा गर्नेछ र त्यो जम्मा गरिएको रकम प्रति व्यक्ति 500 होला, प्रति व्यक्ति 600 होला, पार्टीले जम्मा गरेर एउटा मानवीय सहयोग कोष निर्माण गर्नेछ र म साथीहरूलाई जानकारी गराउन चाहन्छु। त्यो कोषमा जम्मा भएको रकम तत्काल सरकारले बर्खाको बेलामा विस्थापित गरेका सुकुम्बासीहरू होल्डिङ सेन्टरमा बस्दै गर्दाखेरि जो दुःख बेहोरी रहनुभएको छ, त्यहाँ रहनुभएका साना नानी बाबुहरू र त्यहाँ रहनुभएका वृद्ध आमा बाबाहरूको हितमा चाहिँ त्यो रकम खर्च गरिनेछ।
0: सरकारले सुकुम्बासी बस्तीमा डुजर चलाउँदा काठमाडौँ उपत्यकामा मात्रै 15,000 बढी नागरिक विस्थापित भएका छन्। काङ्ग्रेसले भोलि बुधबार उपत्यकामा ग्रिन रन लगायत विभिन्न 3 कार्यक्रम गर्ने जनाएको छ। दिवसका अवसरमा काङ्ग्रेसले जलवायु परिवर्तन केन्द्रित विशेष संवाद र प्रत्यक्ष कला सृजनाको कार्यक्रम राखेको जनाएको छ। भोलिपल्ट बिहिबार राष्ट्रिय सभामा जरा अभियान जस्तै नवीन अभियान पनि चलाइनेछ। डिभिजन वन कार्यालय लहान सिराहाले जिल्लाको विभिन्न वन क्षेत्रमा अतिक्रमण गरी बनाएका संरचना हटाएको छ। गोलबजार नगरपालिका चोहर्बा ब्यारेक नजिकै वन क्षेत्र अतिक्रमण गरेर बनाइएका संरचना हटाइएको कार्यालय प्रमुख बेचन चौधरीले जानकारी दिनुभएको छ। बलान सामुदायिक वन क्षेत्रको जग्गा अतिक्रमण गरेर खनजोत गरी खेती गरिरहेको जग्गा खाली गराइएको छ। कार्यालय प्रमुख चौधरीका अनुसार सिराहाको नवराजपुर गाउँपालिका सोनवर्षा विद्यालय परिसरमा 16 लाखको लागतमा हिरक पार्क निर्माण गरिएको छ। विद्युत विकास विभागले आर्थिक वर्ष 82-83 जलविद्युततर्फ 3,211 मेगावाट क्षमताका 79 आयोजनालाई सर्वेक्षण अनुमति दिएको छ।
3: सौर्य ऊर्जातर्फ 311 मेगावाट क्षमताका 7 आयोजना छन्। यस्तै प्रसारण लाइनतर्फ 220 केबी क्षमताको 179 सर्किट किलोमिटर, 132 केबी क्षमताको 270 सर्किट किलोमिटर बराबरको आयोजनालाई सर्वेक्षण अनुमति पत्र प्रदान गरिएको छ। यसै गरी 33 केबी क्षमताको 132 सर्किट किलोमिटर बराबरको आयोजनालाई सर्वेक्षण अनुमति पत्र दिएको छ। उत्पादन अनुमति पत्र पाएका 29 आयोजना छन्। ती आयोजनाको क्षमता 1,857 मेगावाट छ। सौर्य ऊर्जातर्फ 3 आयोजनाले उत्पादन अनुमति पत्र पाएका छन्। ती आयोजनाको क्षमता 31 मेगावाट छ। विभागले वार्षिक 3,50,00,00,000 रोयल्टी संकलन गर्ने गरेको छ। विभागले हालसम्म जारी गरेको उत्पादन अनुमति पत्र मध्ये जलविद्युततर्फ 264 आयोजना छन्।
0: बेलायतका प्रधानमन्त्री एन्डी बनहामले रक्षा मन्त्रीमा वेस्ट स्ट्रिटिङलाई नियुक्त गर्नुभएको छ। पूर्व रक्षा मन्त्री जोन हिली अर्थमन्त्री बन्नुभएको छ। मन्त्री हिलीले रक्षा बजेट कम पाएको भन्दै 39 दिन अघि राजीनामा दिनुभएको थियो। रक्षाका लागि कसरी बजेट जुटाउनुहुन्छ भनेर मन्त्री हिलीलाई सोधिएको छ।
4: Fiscal credibility is the bedrock for economic stability and for national security, and you heard the Prime Minister this afternoon say in this more dangerous world we will meet our commitments on defence to our international allies.
0: एड मिलिब्यान्ड विदेश मन्त्री नियुक्त हुँदा सबाना महमूद गृह मन्त्रालयसम्म लाउनु भएको छ। अमेरिकाले इरानमा गरिरहेको सैन्य हमला 10 दिनमा पनि निरन्तरता दिएको छ। अमेरिकी सेन्ट्रल कमान्डले इरानका फौजी निशाना केन्द्रित आक्रमण गरिएको जनाएको छ। अमेरिकाको आक्रमणका बीच हर्मुजल घाँटीमा तेल ट्याङ्करमाथि इरानले पनि हमला गरेको छ। अमेरिका र इरान बीचको तनावका बीच तेहरानका आन्तरिक मामिला मन्त्री पाकिस्तान पुगेका छन्। लडाइँका कारण हर्मुजल घाँटी हुँदै तेल ढुवाउने कार्य ठप्प जस्तै भएको छ। अहिलेसम्मका खबर यति नै। नमस्कार।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो।

0: किर्तिपुरमा रोकिराखेको कारमा आगो लाग्दा एकजनाको मृत्यु भएको छ। ट्याङ्ला फाँटमा रोकिराखेको गाडीमा आग लागि भएको थियो। गाडीबाट एकजना पुरुषको शव निकालिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी एसपी नरेश राज सुवेदीले जानकारी दिनुभएको छ। मृतक चालकको सिटमा बसेका थिए। आग लागेको कारण थाहा हुन सकेको छैन। गाडी नोबेल ब्याङ्कको नाममा रहेको खुलेको छ। पछिल्लो समय अर्थव्यवस्थाबारे विशेष छलफलका क्रममा प्रधानमन्त्री बालेन्द्र शाहले आज तयारी पोसाक सङ्घका पदाधिकारीसँग भेटवार्ता गर्दै हुनुहुन्छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा छलफलका लागि सङ्घका अध्यक्ष पशुपति देव पाण्डे लगायतलाई डाकिएको छ। तयारी पोसाक उद्योगको वर्तमान अवस्था, उद्योगले भोगिरहेका समस्या, उत्पादन तथा निर्यात प्रवर्धन, रोजगारी सिर्जना र उद्योग क्षेत्रको समग्र विकासका विषयमा छलफल हुने भएको हो। हिजो मात्रै प्रधानमन्त्री शाहले अर्थमन्त्री वाग्लेको अनुपस्थितिमा सेयर बजारका प्रतिनिधिसँग छलफल गर्नुभएको छ। प्रधानमन्त्रीलाई भेटेर फर्किएपछि पुँजी बजार समितिका सभापति प्रियराज रेग्मीले प्रधानमन्त्री शाह पुँजी बजारको मामिलामा थप छलफलका लागि आफै अग्रसर हुने सन्देश पाएको बताउनु भएको छ।
1: एउटा त के भने हामीले जति पनि बजारका समस्याहरू राख्यौँ, समस्याहरू राखेपछि उहाँले गम्भीरतापूर्वक सुन्नुभयो र उहाँले के भन्नुभयो भने यो चिजमा हामी हेरि पनि रहेछौँ, कतिपय काम पनि गरिरहेछौँ र थप यो तपाईँहरूको चिजहरू लिएर यो यो विषयहरूमा चाहिँ राष्ट्र ब्याङ्क, नेपाल धितोपत्र बोर्ड, स्टक एक्सचेन्ज, सिडिएस सबैलाई बोलाएर छलफल गरेर हामी यो तपाईँहरूको मागहरू कार्यान्वयन गर्ने चिजमा चाहिँ हामी अगाडि बढ्छौँ भन्नुभयो। समितिहरू जरुरी छैन, तत्त्व निकायहरूले काम गर्दै जानु पर्यो, त्यो भयो भने भइहाल्यो, अब कामहरू सुरु गराउँछौँ हामी भनेर भन्नुभयो।
0: लगानीकर्ता अम्बिका पौडेलले प्रधानमन्त्रीको टिमसँग छलफल गरिएको जानकारी दिनुभएको छ।
2: प्रधानमन्त्रीजी हुनुहुन्थ्यो, प्रधानमन्त्रीको मुख्य स्वकीय सचिव सुभाष शर्माजी हुनुहुन्थ्यो, लगायत प्रधानमन्त्रीको प्रेस हेर्ने दिपा दाहाल हुनुहुन्थ्यो र उसमा नेपाल धितोपत्र बोर्डको प्रमुख हुनुहुन्थ्यो, स्टक एक्सचेन्जको अध्यक्षज्यू लगायत हामी लगानीकर्ताहरू एफएनसिसिआई र ब्रोकरबाट प्रतिनिधित्व गर्ने
3: कुनै सांसद अथवा मन्त्रीहरू
2: सांसद मन्त्रीको उपस्थित थिएन।
0: यसअघि अर्थमन्त्री डाक्टर वाग्लेको सचिवालयले प्रेस नोट जारी गर्दै पुँजी बजार लगानीकर्ताका माग सम्बन्धनमा नियमनकारी निकाय क्रियाशील रहेको जानकारी गराएको थियो। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले केही कर्मचारी फाजिल अर्थात् कामविहीन अवस्थामा पुग्न सक्ने भन्दै सतर्क बनाएको छ। मन्त्रालयको सङ्ख्या 22-18 झारिएका कारण केही कर्मचारी अवकाशमा नजाने बेलासम्म फाजिलको अवस्था आउने कार्यालयले स्पष्ट पारेको छ। कार्यालयका प्रवक्ता हेमराज अर्यालले वक्तव्य जारी गर्दै फाजिलमा रहेका कर्मचारीलाई काममा लगाएपछि मात्रै लोकसेवाबाट भर्ना खुल्ला गरिने बताउनु भएको छ। रोयल मिलिटरी एकाडेमी स्यान्डहर्स्टबाट नेपाली सेनामा सेवा गरेका एउटै परिवारका तेस्रो पुस्ताका लेफ्टिनेन्टले तालिम लिएका छन्। स्यान्डहर्स्टबाट दीक्षित हुने विश्वका विभिन्न देशका अफिसरसँगै नेपाली सेनाका लेफ्टिनेन्ट तेजसथङ थापा पनि उत्तीर्ण हुनुभएको हो। दुईजना हजुरबुबा र बुबापछि लेफ्टिनेन्ट थापाले नेपाली सेनाको प्रतिनिधित्व गर्दै तालिम पुरा गर्नुभएको छ। स्यान्डहर्स्टबाट थापाका पितातर्फका हजुरबुबा अवकाशप्राप्त ब्रिगेडियर जनरल तेजेन्द्र जङ थापा, मावलाका हजुरबुबा स्वर्गीय लेफ्टिनेन्ट कर्णेल प्रबल शमशेर जबराले तालिम पाउनु भएको छ। यस्तै थापाका बुबा तथा मेजर जनरल अनुप जङ थापाले पनि स्यान्डहर्स्टबाट तालिम लिनुभएको छ। कोक्रोच जनता पार्टीको प्रदर्शनमा घाइते हुनेको सङ्ख्या 178 पुगेको छ। 118 प्रहरी र 60 प्रदर्शनकारी घाइते भएका हुन्। प्रहरीले 70 पक्राउ गरेको छ। शिक्षा मन्त्रीको राजीनामा लगायत माग राखेर प्रदर्शन भएका छन्। उनीहरूले 20 गाडीमा तोडफोड समेत गरेका छन्। दिल्ली प्रहरीका सहायक आयुक्त राजीव रञ्जन:
4: All participants are requested to conduct themselves in a peaceful manner, refrain from indulging in any unlawful or violent activities, and comply with the lawful directions issued by police officers or personnel deployed on duty. The public is advised not to believe or circulate rumors, misinformation, or unverified content through any platform.
0: अमेरिकाले इरानमा गरिरहेको सैन्य हमला 10 दिनमा पनि निरन्तरता दिएको छ। अमेरिकी सेन्ट्रल कमान्डले इरानका फौजी निशाना केन्द्रित आक्रमण गरिएको जनाएको छ। अमेरिकाको आक्रमणका बीच हर्मुजल घाँटीमा तेल ट्याङ्करमाथि इरानले पनि हमला गरेको छ। अमेरिका र इरान बीचको तनावका बीच तेहरानका आन्तरिक मामिला मन्त्री पाकिस्तान पुगेका छन्। लडाईँका कारण हर्मुजल घाँटी हुँदै तेल ढुवानी कार्य ठप्प जस्तै भएको छ। आइसिसी विश्वकप लिग टू अन्तर्गत अहिले केही बेरमा नेपालले नामिबियासँग खेल्दैछ। नेदरल्यान्ड्समा हुने सिरिजको पहिलो खेलमा नेपालले 2:45 नामिबियासँग खेल्न लागेको हो। यो सिरिजमा नेपालले नामिबिया र नेदरल्यान्ड्ससँग खेल्नेछ। लिग टूमा नेपालले 28 खेलमा 11 जित हासिल गरेको छ। खबर यति नै। नमस्कार।

0: काठमाडौँ किर्तिपुरको ट्याङ्ला फाटमा रोगी राखेको कारमा आग लागि हुँदा एकजनाको ज्यान गएको छ। सिट बेल्ट बाँधेकै अवस्थामा गाडीभित्र एकजना पुरुषको शव फेला परेको छ। काठमाडौँका एसएसपी दिलीप घिमिरेले कारमा एक्कासी आगो लागेपछि बाहिर निस्कन नपाएकाले गाडीभित्रै मृत्यु भएको हुन सक्ने जानकारी दिनुभएको छ। मृतकको परिचय खोल्न बाँकी छ। गाडीमा कसरी आगो लाग्यो भन्ने बारे पनि खुल्न बाँकी छ। आज बिहान सभा 11 बजीतिर कारमा आग लागि भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार यो गाडी नबेल भैङको नाममा छ। मौसम पूर्वानुमान महाशाखाले आजबाट पानी पर्ने क्रम घट्दै जाने जनाएको छ। मनसुनी न्यूनचापीय रेखा टाढा हुन थालेकाले पानी पर्ने क्रम कम हुने मौसमविद हरिप्रसाद दाहालको भनाइ छ।
1: अहिले चाहिँ मनसुनी वायुको प्रभाव पनि रहेको छ र आजबाट चाहिँ मनसुनी न्यूनचापीय रेखा चाहिँ बिस्तारै अलिकति दक्षिणतिर सर्दै जाने यो पूर्व क्षेत्रतिर भएकोले चाहिँ पानी पर्ने सम्भावना चाहिँ आजभन्दा भोलि कम र भोलिभन्दा पर्सि अलिकति कम हुने जस्तो देखिन्छ।
0: आजको दैनिक बुलेटिन जारी गर्दै महाशाखाका मौसमविद दाहालले गएको एक दिनमा देशभर भएको वर्षाको अवस्था जानकारी पनि दिनुभएको छ।
1: विगत 24 घण्टामा सबैभन्दा धेरै वर्षा झापाकै बिर्तामढी भन्ने स्टेसनमा चाहिँ 113 मिलिमिटर भएको छ भने त्योभन्दा चाहिँ अलिकति कम मकवानपुर गढीमा चाहिँ 89.8 मिलिमिटर वर्षा भएको छ। देशको धेरैजसो स्थानमा मध्यमसम्मको वर्षा भएको देखिन्छ र विशेष गरी चाहिँ कोशी प्रदेश अनि बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशको चाहिँ 1-2 स्थानमा भने भारी वर्षा पनि भएको देखिन्छ।
0: सरकारले बिल देखाउने नागरिकलाई हरेक दिन लखपति चिट्ठा योजनामा सामेल गराउने भएको छ। अर्थ मन्त्रालयले हरेक महिना 2 जनालाई बम्परमा 10 लाख उपलब्ध गराउने घोषणा गरेको हो। मूल्य अभिवृद्धि कर भ्याट र स्थायी लेखा नम्बर प्यानमा आबद्ध भएका तथा 100 रुपियाँभन्दा बढीको कारोबारमा अनलाइन वा नगद भुक्तानी गरेर बिल लिएका नागरिक यो योजनामा सामेल हुन पाउनेछन्। विद्युतीय भुक्तानीमा सामेल हुने उपभोक्ता यो योजनामा स्वत सामेल हुनेछन्। भौतिक बिल लिने उपभोक्ताले भने करदाता कार्यालयको वेबसाइटमा टिकट नम्बर राख्नुपर्नेछ। त्यसरी बिल लिँदा पाइने टिकटका आधारमा गोला प्रथाबाट विजेता छनौट गरिनेछ। हरेक महिनाको 16 गते र अन्तिम दिन लखपति योजनाको घोषणा गरिने मन्त्रालयले जनाएको छ। गएको वर्ष 169 देशका पर्यटकले अन्नपूर्ण क्षेत्र भ्रमण गरेका छन्।
2: सो अवधिमा 5,08,476 जना विदेशी पर्यटक यस क्षेत्रमा भित्रिएका हुन्। तीमध्ये दक्षिण एसियाली मुलुकका 3,84,145 र अन्य मुलुकका 1,24,331 छन्। सबभन्दा बढी 3,75,000 भारतीय र त्यसपछि चीन र अमेरिकी पर्यटक आएका अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना प्रमुख डाक्टर रविन कडरियाले जानकारी दिनुभएको छ। बेलायतका 9,859, इजरायलका 6,398 पर्यटक यस क्षेत्रमा भित्रिएका छन्। कडरियाले अघिल्लो वर्षको तुलनामा गत वर्ष दोब्बर बढी विदेशी पर्यटक आएको जानकारी दिनुभएको छ। गएको जेठमा भारतसहित दक्षिण एसियाली देशका पर्यटकको सङ्ख्या झण्डै 300% वृद्धि भएको छ। वैशाख जेठ महिनामा पर्यटकीय राजधानी पोखरामा होटलको अकुपेन्सी 90% पुगेको थियो। पर्यटकहरू अन्नपूर्ण आधार शिविर, मर्दी हिमाल, घान्द्रुक, मनाङको तिलिचोताल, थोरङ्ला भन्ज्याङ, उपल्लो मुस्ताङ, मुक्तिनाथ क्षेत्र, म्याग्दीको घोडेपानी लगायत गन्तव्यस्थल पुग्ने गरेका छन्। अन्नपूर्ण संरक्षण क्षेत्रमा कास्की, लमजुङ, मलाङ, म्याग्दी र मुस्ताङका 15 स्थानीय तहका 87 वडा समेटिएका छन्।
0: चितवनको भरतपुर अस्पतालमा स्वास्थ्य बिमा गरेका बिरामीको चाप वात्तै बढेको छ। हिजो एकै दिन 3,400 बिरामी उपचारका लागि आएको भरतपुर अस्पतालले जनाएको छ। बिरामीको चाप बढेपछि सेवा दिने मुस्किल परेको अस्पतालको भनाइ छ। उपचारका लागि आएका बिरामीमध्ये 2,600 जनाले स्वास्थ्य बिमा गरेको अस्पतालले जनाएको छ। हिजै आकस्मिक सेवामा करिब 300 जना आएको पनि अस्पतालको भनाइ छ। आफू कहाँ चितवनसहित 22 जिल्लाका बिरामी आउने गरेको अस्पतालले जनाएको छ। चितवनका 2 ठूला मेडिकल कलेजमा बिमा कार्यक्रम रोकिएपछि भरतपुर अस्पतालमा बिरामीको चाप बढेको हो। अस्पतालका बिमा कार्यक्रम संयोजक लीलाधर पौडेलका अनुसार उपचारका लागि आएका मध्ये 70% हाराहारीले बिमा गरेका छन्। भरतपुर अस्पतालले गएको आर्थिक वर्षमा स्वास्थ्य बिमा बोर्डबाट 92,36,00,000 भुक्तानी पाएको छ। अझै करिब 40 करोड भुक्तानी आउन बाँकी रहेको पनि पौडेलले जानकारी दिनुभएको छ। यो अस्पतालले 2074 भदौबाट स्वास्थ्य बिमा कार्यक्रम सुरु गरेको हो। यो अवधिमा स्वास्थ्य बिमा मार्फत अस्पतालले 2,47,48,00,000 बोर्डबाट भुक्तानी पाएको अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर विश्वबन्धु बगाले जानकारी दिनुभएको छ। भारतमा कक्रोच जनता पार्टीले प्रधानमन्त्री नरेन्द्र मोदीको राजीनामा माग्न थालेको छ। सामाजिक सञ्जालबाट उडाएको पार्टीका आधिकारिक अकाउन्टबाट प्रधानमन्त्री मोदीको राजीनामा मागिएको हो। गैराती 2:30 बजे जन्तर मन्तरमा धर्ना बसेका केही प्रदर्शनकारीले प्रदर्शन नरोक्ने अडान लिएका छन्। प्रश्नपत्र परीक्षा अवाधै सार्वजनिक गरेर लापरवाही गरिएको भन्दै आन्दोलनकारीले शिक्षा मन्त्रीको राजीनामा पनि मागेका छन्।

0: સૈન્ય સમુદાયમાં
1: પેલાય ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં બંધ હોસ
2: પ્લે બીએફબીએસ
1: યુ બીએફબીએસ ગોઠા રેડિયો હો
0: ગોઠા રેડિયો હો.
3: दोस्रो विश्वयुद्धको बेला गोप्य सूचना सङ्कलनमा महत्त्वपूर्ण भूमिका खेलेको उत्तर लन्डनको एउटा ऐतिहासिक भव्य घर पहिलोपटक सर्वसाधारणका लागि खुला गरिँदैछ. यो घरलाई अहिले नयाँ संग्रहालयका रूपमा विकास गरिएको छ. एनफिल्डको यो ऐतिहासिक भवनलाई ट्रेन्ट पार्क भनिन्छ. युद्धको बेला यो घर गोप्य निगरानी केन्द्रका रूपमा प्रयोग हुने गरेको थियो. यहाँ बन्दी बनाएर राखिएका जर्मन सेनाका उच्च पदस्थ अधिकारी बीच हुने कुराकानी गोप्य रूपमा सुन्ने र रेकर्ड गर्ने व्यवस्था मिलाइएको थियो. ती कुराकानीबाट प्राप्त सूचनाले दोस्रो विश्वयुद्धमा गठबन्धन राष्ट्रलाई महत्त्वपूर्ण रणनीतिक निर्णय लिन सहयोग पुर्याएको थियो. ट्रेन पार्कको ऐतिहासिक महत्त्व र यसको रहस्यमय विगतबारे बीबीसीकी लक्ष्मी गोपाल.
4: In the basement are the listening stations used in the Second World War to eavesdrop on the German officers held captive upstairs. Teams of people, many of them German-speaking Jewish refugees, secretly monitoring the conversations, found out how the German Enigma cipher machines sent coded instructions to U-boats at sea. They also discovered how the Nazis were developing ballistic rockets, allowing the British to bomb a test site.
3: काठमाडौँ गिर्तीपुरको ट्याङ्ला फाँटमा रोकिराखेको कारमा आग लागि हुँदा एकजनाको ज्यान गएको छ. सिट बेल्ट बाँधेको अवस्थामा गाडीभित्र एकजना पुरुषको शव फेला परेको छ. काठमाडौँका एसएसपी दिलीप घिमिरेले कारमा एक्कासी आगो लागेपछि बाहिर निस्कन नपाएकाले गाडीभित्रै मृत्यु भएको हुन सक्ने जानकारी दिनुभएको छ. मृतकको परिचय खुल्न बाँकी छ. गाडीमा कसले आगो लगायो, कसरी आगो लाग्यो भन्ने पनि खुल्न सकेको छैन. आज बिहान सभा 11 बजेतिर कारमा आग लागि भएको प्रहरीले जनाएको छ. प्रहरीका अनुसार यो गाडी नबिल बैङ्कको नाममा. चितवनको भरतपुर अस्पतालमा स्वास्थ्य बिमा गरेका बिरामीको चाप वात्तै बढेको छ. गएको एकै दिन 3,400 बिरामी उपचारका लागि आएको भरतपुर अस्पतालले जनाएको छ. बिरामीको चाप बढेपछि सेवा दिने मुस्किल परेको पनि अस्पतालले बताएको छ. उपचारका लागि आएका बिरामीमध्ये 2,600 जनाले स्वास्थ्य बिमा गरेको अस्पतालले जनाएको छ. हिजै आकस्मिक सेवामा करिब 300 जना आएको पनि अस्पतालको भनाइ छ. आफू कहाँ चितवनसहित 22 जिल्लाका बिरामी आउने गरेको अस्पतालले जनाएको छ. चितवनका 2 ठूला मेडिकल कलेजमा बिमा कार्यक्रम रोकिएपछि भरतपुर अस्पतालमा चाप बढेको हो. अस्पतालका बिमा कार्यक्रम संयोजक लीलाधर पौडेलका अनुसार उपचारका लागि आएका मध्ये 70% हाराहारीले बिमा गरेका छन्। भरतपुर अस्पतालले गएको आर्थिक वर्षमा स्वास्थ्य बिमा बोर्डबाट 92,36,00,000 भुक्तानी पाएको छ. अझै करिब 40 करोड भुक्तानी आउन बाँकी रहेको पौडेलले जानकारी दिनुभएको छ. भारतमा कक्रोच जनता पार्टीले प्रधानमन्त्री नरेन्द्र मोदीको राजीनामा माग्न थालेको छ. सामाजिक सञ्जालबाट उदाएको पार्टीका आधिकारिक अकाउन्टबाट प्रधानमन्त्री मोदीको राजीनामा मागिएको हो. गैराती 2:30 बजे जन्तर मन्तरमा धरना बसेका केही प्रदर्शनकारीले प्रदर्शन नरोक्ने अडान लिएका छन्.
5: तुम जितना लाठी मारोगे हम उतना मजबूत होके और अपना हक मांगेंगे.
6: यहाँ जितना सेफ है उतना और कहीं सेफ नहीं है. आज के टाइम में
7: बहुत गलत हुआ है, ऐसा नहीं करना चाहिए. अभी अगर जनता ही बनाई है सरकार और जनता कुछ कह रही है तो सुनना चाहिए.
8: सारे लोग यहाँ पर खड़े हैं तो मेरा मुझे भी ऐसा लगा कि मैं रात को 12 बजे अपने घर से निकली हूँ यहाँ पर प्रोटेस्ट में अपनी भागीदारी दिखाने के लिए.
9: वी वांट डेमोक्रेसी, वी वांट समथिंग.
3: परीक्षा अघि नै प्रश्नपत्र सार्वजनिक गरेर लापरवाही गरिएको भन्दै आन्दोलनकारीले शिक्षा मन्त्रीको राजीनामामा आएका छन्। प्रदर्शनसँगै अभियन्ता सोनाम वाङचुकले आफ्नो आमरण अनसनलाई निरन्तरता दिनुभएको छ. मौसम पूर्वानुमान महाशाखाले आजबाट पानी पर्ने क्रम घट्दै जाने जनाएको छ. मनसुनी न्यूनचापीय रेखा टाढा हुन थालेकाले पानी पर्ने क्रम कम हुने मौसमविद हरिप्रसाद दाहालको भनाइ छ.
10: अहिले चाहिँ मनसुनी वायुको प्रभाव पनि रहेको छ र आजबाट चाहिँ मनसुनी न्यूनचापीय रेखा चाहिँ बिस्तारै अलिकति दक्षिणतिर सर्दै जाने यो पूर्व क्षेत्रतिर भएकोले चाहिँ पानी पर्ने सम्भावना चाहिँ आजभन्दा भोलि कम र भोलिभन्दा पर्सि अलिकति कम हुने जस्तो देखिन्छ.
3: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानाडाबाट आउने वस्तुमा कठोर कर नीति लगाउने घोषणा गर्नुभएको छ. क्यानाडेली वस्तुमा अब 50%सम्म नयाँ भन्सार कर लगाउने ट्रम्पको भनाइ छ. अमेरिकी मदिरा, गाडी र दुग्धजन्य पदार्थमा क्यानाडाले भेदभावपूर्ण व्यवहार गरेको आरोप लगाउँदै ट्रम्पले नयाँ कर दरको घोषणा गर्नुभएको हो. व्हाइट हाउसका अनुसार आउँदो 30 दिनभित्र लागू हुने यो नयाँ महसुल वाइन, हकी स्टिक र सिमेन्ट सहित विभिन्न सामानमा लागू हुनेछ। यो नयाँ भन्सार शुल्क ऊर्जा, पोटास र यसअघि नै विशेष महसुल लागिसकेको वस्तुमा भने लागू हुने छैन। तर अमेरिका, मेक्सिको र क्यानाडा बीच भएको क्षेत्रीय स्वतन्त्र व्यापार सम्झौता अन्तर्गतका सामान यो नीतिबाट प्रभावित हुनेछ। ट्रम्पको कदमप्रति प्रतिक्रिया दिँदै क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीले नयाँ महसुल घोषणा त्रिपक्षीय सम्झौताको प्रत्यक्ष उल्लङ्घन भएको प्रतिक्रिया दिनुभएको छ। हवस् त, अहिलेसम्मका खबर यति नै।

0: सैन्य समुदायमा
1: बेलायतभरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: play BFBS
1: यो BFBS गोर्खा रेडियो हो।
0: गोर्खा

0: निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको 3% करको चौतर्फी विरोध भएपछि सरकार पछि हटेको छ। बजेटमै व्यवस्था गरेर सरकारले शिक्षा र स्वास्थ्य खर्चमा 3% कर लगाउने योजना यही साउन एकदेखि लागू गरेको थियो। सरकारले समता शुल्क नाम दिएर निजी शिक्षा र स्वास्थ्यमा अतिरिक्त कर लगाएको हो। आम नागरिकलाई भार थपेको भन्दै चर्को आलोचना भएपछि प्रधानमन्त्री बालेन्द्र शाहले आज फेसबुकमा लेख्दै अर्थमन्त्रीसँगको परामर्शपछि हालका लागि शिक्षा र स्वास्थ्यको अतिरिक्त कर लागू नगर्ने निर्णय गरिएको जानकारी दिनुभएको हो। दुर्गम र पछाडि पारेका क्षेत्रका नागरिकलाई गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा दिन तथा स्वास्थ्य बिमाको पहुँच विस्तारका लागि स्रोत जुटाउन समता शुल्कको प्रावधान ल्याइए पनि नागरिक स्तरबाट व्यापक प्रतिक्रिया आएपछि जनताको भावना र माग सम्बोधन गर्न हाललाई अतिरिक्त कर नलगाउने निर्णय भएको प्रधानमन्त्री शाहको भनाइ छ। सरकारले निजी शिक्षाको समता करबाट वार्षिक 2 अर्ब 21 करोड र स्वास्थ्यबाट 2 अर्ब 38 करोड संकलन गर्ने लक्ष्य राखेको थियो। प्रधानमन्त्री शाहले हालका लागि निर्णय लागू नगर्ने भने पनि यो नीति पछिसम्म लागू हुने नहुने भन्नेमा आशंका छ। निजी अस्पतालमा 10% बेड तथा निजी क्याम्पस र विश्वविद्यालयमा 10% सिटको नीति भने कार्यान्वयन गरिने उहाँले फेसबुकमा लेख्नु भएको छ। दोस्रो विश्वयुद्धका बेला गोप्य सूचना संकलनमा महत्वपूर्ण भूमिका खेलेको उत्तर लन्डनको एउटा ऐतिहासिक भव्य घर पहिलोपटक सर्वसाधारणका लागि खुला गरिँदैछ। यो घरलाई अहिले नयाँ संग्रहालयका रूपमा विकास गरिएको हो। एनफिल्डको यो ऐतिहासिक भवनलाई ट्रेन्ट पार्क भनिन्छ। युद्धको बेला यो घर गोप्य निगरानी केन्द्रका रूपमा प्रयोग हुने गरेको थियो। यहाँ बन्दी बनाएर राखिएका जर्मन सेनाका उच्च पदस्थ अधिकारी बीच हुने कुराकानी गोप्य रूपमा सुन्ने र रेकर्ड गर्ने व्यवस्था मिलाइएको थियो। ती कुराकानीबाट प्राप्त सूचनाले दोस्रो विश्वयुद्धमा गठबन्धन फौजलाई महत्वपूर्ण रणनीतिक निर्णय लिन सहयोग पुर्याएको थियो। ट्रेन्ट पार्कको ऐतिहासिक महत्व र यसको रहस्यमय विगतबारे बीबीसी
1: In the basement are the listening stations used in the Second World War to eavesdrop on the German officers held captive upstairs. Teams of people, many of them German-speaking Jewish refugees, secretly monitoring the conversations, found out how the German Enigma cipher machines sent coded instructions to U-boats at sea. They also discovered how the Nazis were developing ballistic rockets, allowing the British to bomb a test site.
0: सरकारले बिल देखाउने नागरिकलाई हरेक दिन लखपति चिट्ठा योजनामा सामेल गराउने भएको छ। अर्थ मन्त्रालयले हरेक महिना 2 जनालाई बम्परमा 10-10 लाख उपलब्ध गराउने घोषणा गरेको हो। मूल्य अभिवृद्धि कर भ्याट र स्थायी लेखा नम्बर प्यानमा आबद्ध भएका तथा 100 रुपियाँभन्दा बढीको कारोबारमा अनलाइन वा नगद भुक्तानी गरी बिल लिएका नागरिकहरू यो योजनामा सरिक हुन पाउनेछन्। विद्युतीय भुक्तानीमा सामेल हुने उपभोक्ताले यो योजनामा स्वत सामेल हुन पाउनेछन्। भौतिक बिल लिने उपभोक्ताले भने करदाता कार्यालयको वेबसाइटमा टिकट नम्बर राख्नुपर्नेछ। त्यसरी बिल दिँदा पाइने टिकटका आधारमा गोला प्रथाबाट विजेताको टुङ्गो गरिनेछ। हरेक महिनाको 16 गते र अन्तिम दिन लखपति योजनाको घोषणा गरिने जनाइएको छ। विश्वकप फुटबलको फाइनलमा स्पेनसँग पराजित भएको अर्जेन्टिनी टोली कप्तान लियोनेल मेसी सहित केही खेलाडी पनि घर फर्किएको छ। अर्जेन्टिना फुटबल संघले केही खेलाडी टोलीसँगै स्वदेश नफर्किएको जनाएको छ। स्वदेश फर्किएको टोलीमा मेसी सहितका केही खेलाडी नभए पनि प्रशिक्षक लियोनेल स्कालोनी र टोलीका अरू सदस्यलाई रातो कार्पेट र सैन्य बाजा गाजा सहित ब्युनस आयर्सको एजेजा विमानस्थलमा स्वागत गरिएको छ। फाइनलमा स्पेनसँग 1-0 हारेपछि केही खेलाडीले आक्रामक व्यवहार देखाउँदा आलोचना खेप्नु परेको छ। फाइनलको हारपछि अर्जेन्टिनाका केही ठाउँमा तोडफोड र झडप समेत भएको थियो। प्रहरीले पानीका फोहरा, अश्रुग्यास र रबरको गोली समेत हानेर भिड तितरभितर पारेको थियो। प्रहरीका अनुसार 15 जना पक्राउ परेका छन्। काठमाडौँ किर्तिपुरको ट्याङ्ला फाँटमा रोकिएको कारमा आगलागी हुँदा 1 जनाको ज्यान गएको छ। सिट बेल्ट बाँधेकै अवस्थामा गाडीभित्र 1 जना पुरुषको शव फेला परेको छ। काठमाडौँको एसएसपी दिलीप घिमिरेले कारमा 81 आगो लागेपछि बाहिर निस्कन नपाएकाले गाडीभित्र मृत्यु भएको हुनसक्ने जानकारी दिनुभएको छ। मृतकको परिचय खुल्न बाँकी छ। शव पोस्टमार्टमका लागि अस्पताल लगिएको छ। चितवनको भरतपुर अस्पतालमा स्वास्थ्य बिमा गरेका बिरामीको चाप वात्तै बढेको छ। हिजो एकै दिन 3,400 बिरामी उपचारका लागि आएको भरतपुर अस्पतालले जनाएको छ। बिरामीको चाप बढेपछि सेवा दिने मुस्किल परेको अस्पतालको भनाइ छ। हिजो आकस्मिक सेवामा करिब 300 जना आएको पनि अस्पतालले जनाएको छ। आफू कहाँ चितवनसहित 22 जिल्लाका बिरामी आउने गरेको अस्पतालले जनाएको छ। चितवनका 2 ठुला मेडिकल कलेजमा बिमा कार्यक्रम रोकिएपछि भरतपुर अस्पतालमा बिरामीको चाप बढेको हो। भारतमा कांग्रेस जनता पार्टीले प्रधानमन्त्री नरेन्द्र मोदीको राजीनामा माग्न थालेको छ।
2: हवस्त।

0: सैन्य समुदायमा
1: दिलाइनभरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: play BFBS
1: यो BFBS गोर्खा रेडियो हो।

0: निजी शिक्षा तथा स्वास्थ्य क्षेत्रमा लगाइएको 3% करको चौतर्फी विरोध भएपछि सरकार पछि हटेको छ। बजेटमै व्यवस्था गरेर सरकारले शिक्षा र स्वास्थ्य खर्चमा 3% कर लगाउने योजना यही साउन 1 गतेदेखि लागू गरेको थियो। सरकारले समता शुल्क नाम दिएर निजी शिक्षा र स्वास्थ्यमा अतिरिक्त कर लगाएको थियो। आम नागरिकलाई भार थपेको भन्दै चर्को आलोचना भएपछि प्रधानमन्त्री बालेन्द्र शाहले फेसबुकमा लेख्दै अर्थमन्त्रीसँगको परामर्शपछि हालका लागि शिक्षा र स्वास्थ्यको अतिरिक्त कर लागू नगर्ने निर्णय गरिएको जानकारी दिनुभयो। दुर्गम र पछाडि परेका क्षेत्रका नागरिकलाई गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा दिन तथा स्वास्थ्य बीमाको पहुँच विस्तारका लागि स्रोत जुटाउन समता शुल्कको प्रावधान ल्याइए पनि नागरिक स्तरबाट व्यापक प्रतिक्रिया आएपछि जनताको भावना र माग सम्बोधन गर्न हाललाई अतिरिक्त कर नलगाउने निर्णय भएको प्रधानमन्त्री शाहको भनाइ छ। सरकारले निजी शिक्षाको समता करबाट 2 अर्ब 21 करोड़ रूपियाँ र स्वास्थ्यबाट 2 अर्ब 38 करोड़ रूपियाँ संकलन गर्ने लक्ष्य राखेको थियो। प्रधानमन्त्री शाहले हालका लागि निर्णय लागू नगर्ने भनेपछि यो नीति पछिसम्म लागू हुने नहुने भन्नेमा आशंका छ। निजी अस्पतालमा 10% बेड तथा निजी क्याम्पस र विश्वविद्यालयमा 10% सीटको नीति भने कार्यान्वयन गरिने उहाँले फेसबुकमा लेख्नु भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्ना सांसदमाथि कड़ा नियम लगाएको छ। महामन्त्री विपिन कुमार आचार्यले निर्वाचन क्षेत्र जाँदा रणनीतिक समन्वय, जनसंवाद र संगठन सुदृढीकरण गर्नुपर्ने लगायतका 5 बुँदे निर्देशन जारी गर्नुभएको हो। निर्देशन अनुसार रासोपा सांसदहरूले अब जिल्ला र निर्वाचन क्षेत्रको भ्रमण तय हुनासाथ सम्बन्धित समितिलाई जानकारी र पार्टी संयन्त्रसँग समन्वय गर्नुपर्नेछ। भ्रमणका क्रममा हुने अन्तर्क्रिया अघि स्थानीय समितिबाट समस्याबारे जानकारी लिनुपर्ने र समाधानका लागि स्थानीय निकायसँग समन्वय गर्न भनिएको छ। भ्रमण र कार्यक्रमलाई तडक भडक, भड्किलोपन र अनावश्यक खर्च नगर्न र स्रोत साधनको मितव्ययी उपयोग गर्न पनि भनिएको छ। भारतको लोकसभामा विपक्षी दलका नेता राहुल गान्धीले कक्रोच जनता पार्टीको प्रदर्शनमा गरिएको दमनका लागि प्रधानमन्त्री नरेन्द्र मोदीले समेत राजीनामा दिनुपर्ने अडान राख्नु भएको छ। लोकसभाका सभामुखलाई भेटेपछि पत्रकारहरूसँग गान्धीले मुलुकको ध्वस्त शिक्षा र परीक्षा प्रणालीको विरोध हुँदा दमन गरिएको भन्दै मोदीको राजीनामा माग्नु भएको हो। संसद भवन परिसरमा पत्रकारसँगको कुराकानीमा गान्धीले प्रदर्शनकारी विद्यार्थीमाथि दमन गर्ने कुरामा शिक्षा मन्त्री धर्मेन्द्र प्रधान माध्यम मात्र भएको र मुख्य जिम्मेवार गृहमन्त्री अमित शाह र प्रधानमन्त्री मोदी हुन् भन्नुभएको छ। शिक्षा मन्त्री प्रधानले राजीनामा दिनुपर्ने भए पनि गृहमन्त्री शाहले विद्यार्थीलाई कुटेकोले राजीनामा दिनुपर्ने गान्धीको भनाई छ। गृहमन्त्रीले प्रधानमन्त्रीलाई रिपोर्ट गर्ने भएकाले मोदीले समेत राजीनामा दिनुपर्ने गान्धीको तर्क छ। प्रदर्शनकारी विद्यार्थीमाथिको प्रहरी दमनलाई भारतीय संस्कार अनुसार नभएको भन्दै गान्धीले घटनाका लागि मोदीले अहिलेसम्म माफी समेत नमागेको भन्दै आक्रोश पोख्नु भएको छ। देशको शिक्षा र परीक्षण प्रणाली धमिराले खोक्रो बनाइसकेको र अस्तित्वमा नरहेको भन्दै उहाँले मोदीले विद्यार्थीसँग माफी माग्नुपर्ने र विद्यार्थी कुटपिट गर्ने प्रहरीको बकवास बन्द हुनुपर्छ भन्नुभएको छ। नेता गान्धीले आज नयाँ दिल्लीको राम मनोहर लोहिया अस्पताल गएर घाइते विद्यार्थी भेट्नु भएको छ। राहुलसँगै गएकी कांग्रेस सांसद प्रियंका गान्धीले पनि विद्यार्थीको भविष्यमाथि खेलवाड भइरहेको भन्दै सरकारको आलोचना गर्नुभएको छ। यसैबीच कक्रोच जनता पार्टीले अब परीक्षा प्रणाली सुधार र शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा नआएसम्म आन्दोलन नरोकिने घोषणा गरेको छ। नयाँ दिल्लीमा हिजो भएको प्रदर्शनमा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा कम्तीमा 100 जना घाइते भएपछि आन्दोलन थप चर्किएको छ। आज पनि 100 प्रदर्शनकारी नयाँ दिल्लीको जन्तर मन्तर क्षेत्रमा धरना बसेका छन्। हिजो हजारौं प्रदर्शनकारी संसदतिर अघि बढेपछि प्रहरीले अश्रु ग्यास र लाठी प्रहार गरेको थियो। पछिल्ला महिनामा सार्वजनिक परीक्षा प्रणालीसँग सम्बन्धित घोटाला सार्वजनिक भएपछि भारतमा विद्यार्थीको असन्तुष्टि बढ्दै गएको छ। गएको महिना करिब 22 लाख मेडिकल विद्यार्थीले कड़ा सुरक्षा व्यवस्था बीच पुनः परीक्षा दिएका थिए। त्यसअघि करिब 20 लाख मावि विद्यार्थीको परीक्षाको अनलाइन मूल्यांकन प्रणालीसँग सम्बन्धित विवाद सार्वजनिक भएको थियो। बेलायत केन्टको युनिभर्सिटी फर द क्रिएटिभ आर्ट्सले ट्याटु तथा बडी आर्टमा विश्वविद्यालय डिग्री सञ्चालन गरेको छ। विश्वविद्यालयका विद्यार्थीले हालै बडी आर्ट विषयको स्नातक तहको पहिलो वर्षको अध्ययन पूरा गरेका छन्। यो कार्यक्रम बेलायतमै आफ्नो प्रकारको पहिलो विश्वविद्यालयीय डिग्री कार्यक्रम भएको विश्वास गरिएको छ। विश्वविद्यालयका वरिष्ठ प्राध्यापक ज्याक कोल्सनका अनुसार पाठ्यक्रमले ट्याटुलाई व्यावसायिक सीपका रूपमा मात्र नभई कला, संस्कृति, इतिहास र व्यावसायिक अभ्याससँग जोडिएको शैक्षिक विषयका रूपमा स्थापित गर्ने लक्ष्य राखेको छ।
1: We cover all sorts on this course, so it's not just a tattooing, and we're not a tattoo training course. That's really important to point out, because the industry are very, very protective of their apprenticeship scheme, and we don't want to train.
0: How was that? Ahilisamaka Kabariyatkinai. Namaskar.
2: BFBS Kulkar Radio.

0: BFDS गोरखा रेडियो
1: सैन्य समुदायमा
0: लाइन भरि
1: ऑन एयर
0: एपमा
1: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले BFDS
0: यो BFDS गोरखा रेडियो हो।

0: Navy shadows a Russian warship carrying out a live fire exercise near Plymouth.
1: कलका नेता भीष्म राजाङ दिम्बेले पार्टी नीतिगत स्पष्ट भएर मात्रै समग्रतामा समयको नेतृत्व गर्न सक्ने नसक्ने बताउनु भएको छ। उहाँले पार्टीले नीतिसँगै व्यवहारिक कार्यशैलीमा सुधार गर्न सके मात्रै बदलिँदो समयको नेतृत्व गर्न सक्ने कुराको प्रमाण आजको पार्टी भएको बताउनुभयो। उहाँले मुलुक र नागरिकको समस्या समाधानमा पार्टीको नीति केन्द्रित हुनुपर्नेमा जोड दिनुभयो।
2: नेपाली कङ्ग्रेस नीतिगत रूपमा स्पष्ट पार्टी हो, त्यसमा कुनै शङ्का छैन। हामी चाहिँ स्पष्ट नीति बोकेको पार्टीका हामी कार्यकर्ताहरू, हाम्रा सारथीहरू आदरणीयहरू, हामी त्यसको कार्यकर्ताहरू छौँ। तर नीतिगत स्पष्टता बोकेको पार्टीले मात्रै समग्रतामा सम्पूर्ण समयलाई नेतृत्व गर्न नसक्दो रहेछ भन्ने कुराको प्रमाण आजको पार्टी पनि हो। यसले गर्दाखेरि नीतिगत स्पष्टता सँगसँगै व्यवहारमा देखिने गरी आफूलाई प्रस्तुत गराउन सक्ने पार्टी र नेतृत्व पनि हो। यसैलाई सायद हामीहरूले समयको पश्चातलाई बुझेर पार्टीलाई नीतिगत रूपमा स्पष्टता दिएर मात्र होइन, व्यवहारिक रूपमा थप प्रष्टता दिँदै कार्यकर्तालाई विश्वासको त्यो चाङमाथि उभ्याएर अगाडि बढाउन सक्नेछ बताउने हामीले बोक्नुपर्छ।
1: नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले समाजमा बढ्दो निराशा चिर्न सरकार र प्रतिपक्षी मिलेर अघि बढ्नुको विकल्प नरहेको बताउनु भएको छ। उहाँले पुराना राजनैतिक दलको समयदेखि नयाँ भनिएका राजनैतिक दलको समयसम्म सामाजिक निराशा कम हुन नसकेको भन्दै यससँग जुझ्न सरकार र प्रतिपक्ष सँगसँगै उभिनुपर्नेमा जोड़ दिनुभयो। आज महामन्त्री गुरू घिमिरेको पुस्तक बुद्ध, बीपी र आजका नेता र लिलीपुटका लघुमानव विमोचन समारोहलाई सम्बोधन गर्दै उपसभापति शर्मा
3: दैनिक 20 जनाले नेपाली समाजमा आत्महत्या गरिरहेको छ। केही दिन अगाडि गणेश नेपालीको आत्मदाहको घटनामा कति बेला लाग्यो कि गणेश नेपालीले आत्मदाह गरेपछि नेपाली काङ्ग्रेस पार्टीले यसलाई सरकारलाई घेर्ने मुद्दाको रूपमा चाहिँ जबरजस्त उठाउनेछ। र हामीले सोच्यौँ कि प्रेम आचार्यले कुनै बेला हाम्रो पालामा पुरानो भनिएको दलहरूको पालामा, यद्यपि नयाँ दलकै भनिएका साथी गृहमन्त्री पनि हुनुहुन्थ्यो, हामी यसरी गएनौँ। अनि अहिले फेरि गणेश नेपाली नयाँ भनिएकाहरूको पालामा, आखिर हिजो किन त्यसो भयो, आज पनि किन त्यसो भन्दैछ, हिजो हामीसँग नागरिकहरू किन असन्तुष्ट रहे, अहिले पनि फेरि निराशा किन भन्दैछ। त्यसरी यो एउटाले अर्कोलाई दोषारोपण गर्ने विषय होइन, यो गम्भीरतापूर्वक सोच्ने कुरा हो कि नेपाली समाजमा यो प्रकारको गम्भीर निराशा किन भन्दैछ।
1: नेपाली विद्यार्थीको रोजाईमा पर्ने गरिएको कोरियन भाषा परीक्षाको आवेदन खुलेको छ। ईपीएस कोरिया शाखाले सूचना जारी गरेर यो वर्षका लागि पहिलो चरणको आवेदन खुला भएको जानकारी दिएको हो। यही जुलाई 27 देखि अगस्त 2 सम्म आवेदन दिन सकिनेछ। आवेदन अनलाइन मार्फत दिन सकिने शाखाले जनाएको छ। यसअघि उत्पादनमूलक कृषि तथा पशुपालन क्षेत्र र सिप बिल्डिङमा मात्रै परीक्षा हुने गरेकोमा यो वर्षदेखि सेवा र वन क्षेत्र पनि थपिएको छ। शाखाका अनुसार यो वर्ष उत्पादनमूलक क्षेत्रमा 5,000, कृषि तथा पशुपालन क्षेत्रमा 2,000, सेवा क्षेत्रमा 1,000 र वन क्षेत्रमा पनि 1,000 कोटा तोकिएको छ। पहिलो चरणको भाषा परीक्षामा उत्तीर्ण संख्याका आधारमा कटलाइन निर्धारण हुनेछ। कोरियामा कामदारको माग अनुसार उत्तीर्ण संख्या थप घट हुन सक्छ। आवेदक संख्या निर्धारण भएपछि परीक्षा मिति र तालिका सार्वजनिक गर्ने शाखाले जनाएको छ। आवेदनका लागि 18 वर्ष पूरा भएर 39 वर्ष ननाघेको, फौजदारी अभियोगमा अदालतबाट सजाय नपाएको, कोरिया गएर गैर कानूनी बसोबासपछि फिर्ता नपठाइएको, नेपाल सरकारले अरू मुलुक जान रोक्न लगाएको र कोरियामा E9 वा E10 भिजामा 5 वर्ष वा सोभन्दा बढी नबसेको हुनुपर्नेछ। किर्तिपुरको ट्याङ्ला फाँटमा कारभित्र जलेका पुरूषको पहिचान खुलेको छ। आज बिहान सभा 11 बजेतिर कारमा आग लागि हुँदा ट्याङ्ला फाँट बस्दै आएका काठमाडौँ नरदेवीका 70 वर्षीय सुरेशचन्द्र श्रेष्ठको मृत्यु भएको काठमाडौँका एसएसपी दिलीप घिमिरेले जानकारी दिनुभयो। आगलागीको कारण भने खुल्न बाँकी छ। श्रेष्ठको शव पोस्टमार्टमका लागि त्रिवेशीक्षण अस्पतालमा राखिएको छ। यो कार नोबेल ब्याङ्कबाट ऋण लिएर 2062 कार्तिक 27 किस्तामा खरिद गरेको भेटिएको छ। सेतो रङको किया गाडीमा सुरुमा गाडीभित्रबाट सानो आगो सल्केको देखिएको र अचानक दन्किएपछि प्रहरी र स्थानीयले निभाएका थिए। कार पूरै जलेको छ। दोस्रो विश्वयुद्धका बेला गोप्य सूचना संकलनमा महत्वपूर्ण भूमिका खेलेको उत्तर लन्डनको एउटा ऐतिहासिक भव्य घर पहिलो पटक सर्वसाधारणका लागि खुला गरिँदैछ। यो घरलाई अहिले नयाँ संग्रहालयका रूपमा विकास गरिएको छ। एनफिल्डको यो ऐतिहासिक भवनलाई ट्रेन्ट पार्क भनिन्छ। युद्धको बेला यो घर गोप्य निगरानी केन्द्रका रूपमा प्रयोग हुने गरेको थियो। यहाँ बन्दी बनाएर राखिएका जर्मन सेनाका उच्च पदस्थ अधिकारी बीच हुने कुराकानी गोप्य रूपमा सुन्ने र रेकर्ड गर्ने व्यवस्था मिलाइएको थियो। ती कुराकानीबाट प्राप्त सूचनाले दोस्रो विश्वयुद्धमा गठबन्धन राष्ट्रलाई महत्वपूर्ण रणनीतिक निर्णय लिन सहयोग पुर्याएको थियो। ट्रेन्ट पार्कको ऐतिहासिक महत्व रहेको हवस् त अहिलेसम्मका खबर यति।
4: यो PFBS गोर्खा रेडियो हो।

0: यो PFBS गोरखा रेडियो हो।
1: सैन्य समुदायमा
2: बेलायत भरि
1: अन एयर
2: एपमा
1: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
3: प्ले PFBS।
2: यो PFBS गोरखा रेडियो हो।

0: तत्कालीन सशस्त्र द्वन्द्वमा विस्थापित बाँकेको सीमावर्ती क्षेत्रमा रहेको छोटी भन्सार पुनर्स्थापनाको प्रक्रिया अघि बढेको छ। भन्सार नहुँदा राज्यको ठूलो राजस्व गुम्दै आएको थियो। लामो समयदेखि भन्सार नहुँदा दुःख पाएका स्थानीय पनि खुसी भएका छन्। थप विवरण सहित नेपालगंजबाट दिलबहादुर केसीक रिपोर्ट।
1: छोटी भन्सार विस्थापित हुँदा चोरी पैठारी त बढेको थियो नै, यसले सरकारी राजस्व पनि प्रभावित भइरहेको थियो। तर 25 वर्ष अघि विस्थापित भएको नरेन्द्रपुरको छोटी भन्सार पुनर्स्थापना भएपछि स्थानीय रवानन्द कुर्मी खुसी हुनुहुन्छ। भन्सारबाट आउने राजस्वले पालिकालाई समृद्ध बनाउन सहयोग पुग्ने उहाँको विश्वास छ।
2: अब स्थानीय के लिए हम लोग की बहुत बढ़िया फायदा रही है। मान लो छोटी भन्सार खोल दी, जुन टैक्स जमा हुई तो हमारे गाँव पालिका में रही, उसे एक फायदे हुई। और दूसरा बात, जुन केला लेके आओ, सब्जी लेके आओ, उसका पुलिस बैठे वाले सुरक्षा कर्मी लोग तंग त्रास करते हैं, वो सब हम लोग मुक्ति।
1: नरेन्द्रपुरमा दैनिक सयौं सवारी साधन र मानिसहरूको आवाजात हुने गर्छ। भन्सार नहुँदा विशेष गरी विवाह, सामाजिक कार्य लगायतका कामका लागि भारतबाट आउने सवारी साधनले विभिन्न समस्या झेल्नु परेको थियो। सवारी पास अनुमति लिन करिब 40 किलोमिटर दूरीमा रहेको नेपालगंज भन्सार कार्यालय आउनु पर्ने बाध्यता थियो। तर अहिले भने त्यो अवस्थाको अन्त्य भएको पालिकाका अध्यक्ष इस्त्या गहमा शाहले बताउनुभयो।
3: यहाँ कमसेकम हजारौं गाडी आदान प्रदान हुन्छ बोर्डर एरिया हो, बिहा शादीमा जे आयो तो खुशी भयो, यहाँ पुरै जनतामा खुसारी आयो। भन्सार भनेपछि सरकारको राजस्व ठूलो आउन सक्छ।
1: नरेन्द्रपुर छोटी भन्सार सञ्चालनमा आए पनि जिल्लामा रहेका अन्य सुइया बगौडा, भगवानपुर, खडैचा, भङ्गोडना, साईगाउँ र उडारापुर छोटी भन्सार भने बन्द अवस्थामै छन्। यी सबै छोटी भन्सारका अधिकांश भवन भत्किएर काम नलाग्ने अवस्थामा पुगेका छन्। द्वन्द्वकालमा बाँकेका 7 छोटी भन्सार विस्थापित भएका थिए।
0: नेपाली विद्यार्थीको रोजाईमा पर्ने गरेको कोरियन भाषा परीक्षाको आवेदन खुलेको छ।
4: ईपीएस कोरिया शाखाले सूचना जारी गरेर यो वर्षका लागि पहिलो चरणको आवेदन खुला भएको जानकारी दिएको हो। यही जुलाई 27 अगस्त 2 आवेदन दिन सकिनेछ। आवेदन अनलाइन मार्फत दिन सकिने शाखाले जनाएको छ। यसअघि उत्पादनमूलक, कृषि तथा पशुपालन क्षेत्र र सिप बिल्डिङमा मात्र परीक्षा हुने गरेकोमा यो वर्षदेखि सेवा र वन क्षेत्र पनि थपिएको छ। शाखाका अनुसार यो वर्ष उत्पादनमूलक क्षेत्रमा 5,000, कृषि तथा पशुपालन क्षेत्रमा 2,000, सेवा क्षेत्रमा 1,000 र वन क्षेत्रमा पनि 1,000 कोटा तोकिएको छ। पहिलो चरणको भाषा परीक्षामा उत्तीर्ण संख्याका आधारमा कट लाइन निर्धारण हुनेछ। कोरियामा कामदारको माग अनुसार उत्तीर्ण संख्या थप घटाउन सक्ने शाखाले जनाएको छ। आवेदक संख्या निर्धारण भएपछि परीक्षा मिति र तालिका सार्वजनिक गरिनेछ। आवेदनका लागि 18 वर्ष पूरा भएर 39 वर्ष ननागेको, फौजदारी अभियोगमा अदालतबाट सजाय नपाएको, कोरिया गएर गैर कानूनी बसोबासपछि फिर्ता नपठाइएको, नेपाल सरकारले अरू मुलुक जान रोक नलगाएको र कोरियामा E9 र E10 भिजामा 5 वा त्योभन्दा बढी नबसेको हुनुपर्नेछ।
0: नेकपा एमालेका नेता शेरबहादुर तामाङले प्रदेश सरकारमा नेपाली काँग्रेस संघको सत्ता सहकार्य अन्त्य भएमा एमाले प्रतिपक्षमा बस्ने बताउनु भएको छ। काठमाडौँमा आयोजित कार्यक्रममा उहाँले एमाले नयाँ समीकरण खोजेर सरकारमा नजाने बताउनु भएको हो। उहाँले प्रदेश सरकारमा देखिएको पछिल्लो राजनैतिक अस्थिरता नेपाली काँग्रेसको आन्तरिक विवादका कारण उत्पन्न भएको दावी गर्नुभयो।
5: सरकार अहिले जुन समस्याहरू देखा परेको छ त्यो नेपाली कङ्ग्रेसभित्रको पनि अब कङ्ग्रेस कुन कङ्ग्रेस भन्ने भइरहेछ। समस्या त्यहाँनिर हो, नेपाली कङ्ग्रेसको आन्तरिक समस्याको कारणले देखिएको सिर्जना भएको विषय हो। त्यसो भएको कारणले अब यो धेरै खटपट अब छिटो नजाला, अब यो छिटै समाधान पनि होला। कङ्ग्रेसभित्र केही आन्तरिक सहमतिहरू होलान्, सहमति हुँदैन भने हामी चाहिँ अहिले भर्खरै वास्तवमा कसैसँग तुरुन्तै हात मिलाउने के गर्ने भन्ने भन्दा पनि अहिलेको वर्तमान सरकारलाई जोगाउने ठाउँमा हामी उभिन्छौँ र जोगिएन भने अब हामी सरकारको निरन्तरता हामीमा हामी रहँदैनौँ। ककसको बन्छ बनोस् हामी चाहिँ रहँदैनौँ।
0: हाल कर्णाली र सुदूरपश्चिम प्रदेश सरकारमा देखिएको समस्याका कारण प्रदेशमा काँग्रेस एमाले बीचको सत्ता समीकरण अन्यलमा परेको छ। सुदूरपश्चिमका मुख्यमन्त्री कमल बहादुर शाहले एमालेका मन्त्रीहरूलाई बर्खास्त गर्नुभएको छ भने कर्णालीमा काँग्रेसका सांसदहरूले मुख्यमन्त्री यमलाल कणेल विरूद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका छन्। भारतमा कक्रोच जनता पार्टीले प्रधानमन्त्री नरेन्द्र मोदीको राजीनामा माग्न थालेको छ। सामाजिक सञ्जालबाट उदाएको पार्टीका आधिकारिक अकाउन्टबाट प्रधानमन्त्री मोदीको राजीनामा मागिएको हो। गए राति 2:30 जन्तर मन्तरमा धरना बसेका केही प्रदर्शनकारीले प्रदर्शन नरोक्ने बताएका छन्।
6: तुम जितना लाठी मारोगे हम उतना मजबूत होके और अपना हक मांगेंगे।
7: यहाँ जितना सेफ है उतना और कहीं सेफ नहीं है आज के टाइम में।
8: बहुत गलत हुआ है, ऐसा नहीं करना चाहिए। अभी अगर जनता ही बनाई है सरकार और जनता कुछ कह रही है तो सुनना चाहिए।
9: सारे लोग यहाँ पर खड़े हैं तो मेरा मुझे भी ऐसा लगा कि मैं रात को 12 अपने घर से निकली यहाँ पर प्रोटेस्ट में अपनी भागीदारी दिखाने के लिए।

0: निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको 3% करको चौतर्फी विरोध भएपछि सरकार पछि हटेको छ। बजेटमै व्यवस्था गरेर सरकारले शिक्षा र स्वास्थ्य खर्चमा 3% कर लगाउने योजना यही साउन 1 गतेदेखि लागू गरेको थियो। सरकारले समता शुल्क नाम दिएर निजी शिक्षा र स्वास्थ्यमा अतिरिक्त कर लगाएको थियो। आम नागरिकलाई भार थपेको भन्दै चर्को आलोचना भएपछि प्रधानमन्त्री बालेन्द्र शाहले फेसबुकमा लेख्दै अर्थमन्त्रीसँगको परामर्शपछि हालका लागि शिक्षा र स्वास्थ्यको अतिरिक्त कर लागू नगर्ने निर्णय गरिएको जानकारी दिनुभयो। दुर्गम र पछाड़ी परेका क्षेत्रका नागरिकलाई गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा दिन तथा स्वास्थ्य बीमाको पहुँच विस्तारका लागि स्रोत जुटाउन समता शुल्कको प्रावधान ल्याइए पनि नागरिक स्तरबाट व्यापक प्रतिक्रिया आएपछि जनताको भावना र माग सम्बोधन गर्न हाललाई अतिरिक्त कर नलगाउने निर्णय भएको प्रधानमन्त्री शाहको भनाइ छ। सरकारले निजी शिक्षाको समता करबाट 2021 करोड रूपियाँ र स्वास्थ्यबाट 2 करोड रूपियाँ संकलन गर्ने लक्ष्य राखेको थियो। प्रधानमन्त्री शाहले हालका लागि निर्णय लागू नगर्ने भनेपछि यो नीति पछिसम्म लागू हुने नहुने भन्नेमा आशंका छ। निजी अस्पतालमा 10% बेड तथा निजी क्याम्पस र विश्वविद्यालयमा 10% सीटको नीति भने कार्यान्वयन गरिने उहाँले फेसबुकमा लेख्नु भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्ना सांसदमाथि कडा नियम लगाएको छ। महामन्त्री विपिन कुमार आचार्यले निर्वाचन क्षेत्र जाँदा रणनीतिक समन्वय, जनसंवाद र संगठन सुदृढीकरण गर्नुपर्ने लगायतका 5 बुँदे निर्देशन जारी गर्नुभएको हो। निर्देशन अनुसार राष्ट्रपा सांसदहरूले अब जिल्ला र निर्वाचन क्षेत्रको भ्रमण तय हुनासाथ सम्बन्धित समितिलाई जानकारी र पार्टी संयन्त्रसँग समन्वय गर्नुपर्नेछ। भ्रमणका क्रममा हुने अन्तर्क्रिया अघि स्थानीय समितिबाट समस्याबारे जानकारी लिनुपर्ने र समाधानका लागि स्थानीय निकायसँग समन्वय गर्न भनिएको छ। भ्रमण र कार्यक्रमलाई तडक भडक, भड्किलोपन र अनावश्यक खर्च नगर्न र स्रोत साधनको मितव्ययी उपयोग गर्न पनि भनिएको छ। नेपाली विद्यार्थीको रोजाईमा पर्ने गरेको कोरियन भाषा परीक्षाको आवेदन खुलेको छ।
1: ईपीएस कोरिया शाखाले सूचना जारी गरेर यो वर्षका लागि पहिलो चरणको आवेदन खुला भएको जानकारी दिएको हो। यही जुलाई 27 देखि अगस्त 2 सम्म आवेदन दिन सकिनेछ। आवेदन अनलाइन मार्फत दिन सकिने शाखाले जनाएको छ। यसअघि उत्पादनमूलक, कृषि तथा पशुपालन क्षेत्र र सिप बिल्डिङमा मात्र परीक्षा हुने गरेकोमा यो वर्षदेखि सेवा र वन क्षेत्र पनि थपिएको छ। शाखाका अनुसार यो वर्ष उत्पादनमूलक क्षेत्रमा 5,000, कृषि तथा पशुपालन क्षेत्रमा 2,000, सेवा क्षेत्रमा 1,000 र वन क्षेत्रमा पनि 1,000 कोटा तोकिएको छ। पहिलो चरणको भाषा परीक्षामा उत्तीर्ण संख्याका आधारमा कटलाइन निर्धारण हुनेछ। कोरियामा कामदारको माग अनुसार उत्तीर्ण संख्या थप घटाउन सक्ने शाखाले जनाएको छ। आवेदक संख्या निर्धारण भएपछि परीक्षा मिति र तालिका सार्वजनिक गरिनेछ। आवेदनका लागि 18 वर्ष पूरा भएर 39 वर्ष ननागेको, फौजदारी अभियोगमा अदालतबाट सजाय नपाएको, कोरिया गएर गैर कानूनी बसोबासपछि फिर्ता नपठाइएको, नेपाल सरकारले अरू मुलुक जान रोक नलगाएको र कोरियामा E9 र E10 भिजामा 5 वर्ष वा त्योभन्दा बढी नबसेको हुनुपर्नेछ।
0: तत्कालीन सशस्त्र द्वन्द्वमा विस्थापित बाँकेको सीमावर्ती क्षेत्रमा रहेको छुट्टी भन्सार पुनर्स्थापनाको प्रक्रिया अघि बढेको छ। भन्सार नहुँदा राज्यको ठूलो राजस्व गुम्दै आएको थियो। लामो समयदेखि भन्सार नहुँदा दुःख पाएका स्थानीय पनि खुसी भएका छन्। थप विवरणसहित नेपालगंजबाट दिलबहादुर केसी।
2: छोटी भन्सार विस्थापित हुँदा चोरी पैठारी त बढेको थियो नै, यसले सरकारी राजस्व पनि प्रभावित भइरहेको थियो। तर 25 वर्ष अघि विस्थापित भएको नरेन्द्रपुरको छोटी भन्सार पुनर्स्थापना भएपछि स्थानीय रवानन्द कुर्मी खुसी हुनुहुन्छ। भन्सारबाट आउने राजस्वले पालिकालाई समृद्ध बनाउन सहयोग पुग्ने उहाँको विश्वास छ।
3: अब स्थानीय हामीलाई बहुत बढिया फाइदा रहे, मान लो छोटी भन्सार खोल दी, जुन ट्याक्स जमा हो तो हाम्रो गाउँपालिकामा रहे, उसे एक फाइदा हुई। और दोसर बात, जुन केला लेके आओ, सब्जी लेके आओ, उका पुलिस माने उहाँको जुन बैठे वाले सुरक्षा कर्मी लोग थोड़ा तंग त्रास करते हैं, वो सब हम लोग मुक्ति।
2: नरेन्द्रपुरमा दैनिक 100 सवारी साधन र मानिसहरूको आवाजात हुने गर्छ। भन्सार नहुँदा विशेष गरी विवाह, सामाजिक कार्य लगायतका कामका लागि भारतबाट आउने सवारी साधनले विभिन्न समस्या झेल्नु परेको थियो। सवारी पास अनुमति लिन करिब 40 किलोमिटर दूरीमा रहेको नेपालगंज भन्सार कार्यालय आउनु पर्ने बाध्यता थियो। तर अहिले पनि त्यो अवस्थाको अन्त्य भएको पालिकाका अध्यक्ष इस्त्याग अहमद शाहले बताउनुभयो।
4: यहाँ कमसेकम हजारौं गाडी आदान प्रदान हुन्छ बोर्डर एरिया हो, बिहा शादीमा आयो तो खुशी भयो, यहाँ पूरे जनता में खुशहाली आयो। भन्सार बनने पछि सरकारको राजस्व ठुलो आउन सक्छ।
2: नरेनापुर छोटी भन्सार सञ्चालनमा आए पनि जिल्लामा रहेका अन्य सुइया बगौडा, भगवानपुर, खडैचा, भङ्गोडना, साईगाउँ र उडारापुर छोटी भन्सार भने बन्द अवस्थामै छन्। यी सबै छोटी भन्सारका अधिकांश भवन भत्किएर काम नलाग्ने अवस्थामा पुगेका छन्। द्वन्द्वकालमा बाँकेका 7 छोटी भन्सार विस्थापित भएका थिए।
0: अब खबर फटाफट।
1: चराउन लगेको बेला गैंडा कराएपछि चितवन राष्ट्रिय निकुञ्जको गिदेनी पोस्ट क्षेत्रबाट तर्सेर भागेको माडी गज हात्ती 1 महिनापछि फेला पर्यो। लामीचौर नजिकै फेला परेपछि झुम्म पार्ने डाट हानेर नियन्त्रण, 13 माडी गजको लामीचौर पोस्टमा राखेर हेरचाह गरिँदै। जिल्ला अदालत काठमाडौँमा मुद्दाका चाङ, गएको वर्ष दिनमा 19,800 मुद्दाको छिनोफानो, अझै 26,445 मुद्दा फैसला हुन बाँकी। जेएनजी विद्रोहमा 2,230 मुद्दाको मिसिल जलेकोमा 190 फेला पार्ने बाँकी। अबदेखि सरकारी कार्यालयले अर्थ मन्त्रालयको सहमति बेगर आफू खुसी 4 गाडी किन्न नपाउने, सरकारी पदाधिकारी र कर्मचारीले विदेश भ्रमणका लागि पनि मन्त्रालयको पूर्व सहमति लिनै पर्ने। झापाका विद्यालय र क्याम्पसका 200 विद्यार्थीलाई विपद व्यवस्थापन र सर्पदंश रोकथाम सम्बन्धी सचेतना, विपदको बेला र सर्पबाट जोगिने सहित उद्धारका सिप पनि सिकाइयो। अन्नपूर्ण पदमार्गमा पर्ने मनाङको थोराङ्ला पास भएर 1 11,000 भन्दा बढी विदेशी पर्यटकले पदयात्रा गरे। तेस्रो मुलुकबाट मात्रै 10,000 बढी पर्यटक मनाङबाट थोराङ्ला पास हुँदै मुस्ताङसम्मको 5 यात्रामा सामेल। वैदेशिक रोजगार बिमामा सुधार गरिँदै वैदेशिक रोजगारीका क्रममा श्रमिकको मृत्यु वा अङ्गभङ्ग भएमा बिमा दावी भुक्तानीका लागि पीडितको घर परिवारमै पुगेर सहजीकरण गरिने। र गएको वर्ष रसुवाको लेन्दे खोलामा आएको बाढीले क्षतिग्रस्त करिब 9 11 विद्युतीय गाडी टिमोरेको भन्सार परिसरमै व्यवहारिसे, आयातकर्ताले नलैजाँदा र लिलामी प्रक्रियामा नजाँदा अलपत्र ती गाडी लैजान चाहे परेको मूल्यको 40% 3,40,00,000 जति तिर्नु पर्ने।
0: भारतको लोकसभामा विपक्षी दलका नेता राहुल गान्धीले कक्रोच जनता पार्टीको प्रदर्शनमा गरिएको दमनका लागि प्रधानमन्त्री नरेन्द्र मोदीले समेत राजीनामा दिनुपर्ने अडान राख्नु भएको छ। लोकसभाका सभामुखलाई भेटेपछि पत्रकारहरूसँग गान्धीले मुलुकको ध्वस्त शिक्षा र परीक्षा प्रणालीको विरोध हुँदा दमन गरिएको भन्दै मोदीको राजीनामा माग्नु भएको हो। संसद भवन परिसरमा पत्रकारसँगको कुराकानीमा गान्धीले प्रदर्शनकारी विद्यार्थीमाथि दमन गर्ने कुरामा शिक्षा मन्त्री धर्मेन्द्र प्रधान माध्यम मात्रै भएको र मुख्य जिम्मेवार गृहमन्त्री अमित शाह र प्रधानमन्त्री मोदी हुन् भन्नुभएको छ। शिक्षा मन्त्री प्रधानले राजीनामा दिनुपर्ने भए पनि गृहमन्त्री शाहले विद्यार्थीलाई कुटेकोले राजीनामा दिनुपर्ने गान्धीको भनाइ छ। गृहमन्त्रीले प्रधानमन्त्रीलाई रिपोर्ट गर्ने भएकाले मोदीले समेत राजीनामा दिनुपर्ने गान्धीको तर्क छ। प्रदर्शनकारी विद्यार्थीमाथिको प्रहरी दमनलाई भारतीय संस्कार अनुसार नभएको भन्दै गान्धीले घटनाका लागि मोदीले अहिलेसम्म माफी समेत नमागेको भन्दै आक्रोश पोख्नु भएको छ। देशको शिक्षा र परीक्षा प्रणाली धमिराले खोक्रो बनाइसकेको र अस्तित्वमा नरहेको भन्दै उहाँले मोदीले विद्यार्थीसँग माफी माग्नुपर्ने र विद्यार्थी कुटपिट गर्ने प्रहरीको बकवास बन्द हुनुपर्छ भन्नुभएको छ। नेता गान्धीले नयाँ दिल्लीको राम मनोहर लोहिया अस्पताल गएर घाइते विद्यार्थीलाई भेट्नु भएको छ। राहुलसँगै गएकी कांग्रेस सांसद प्रियंका गान्धीले पनि विद्यार्थीको भविष्यमाथि खेलवाड़ भइरहेको भन्दै सरकारको आलोचना गर्नुभएको छ। यसैबीच कक्रोच जनता पार्टीले अब परीक्षा प्रणाली सुधार र शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा नआएसम्म आन्दोलन नरोकिने घोषणा गरेका छन्। बेलायत केन्टको युनिभर्सिटी फर द क्रिएटिभ आर्ट्सले ट्याटो तथा बडी आर्टमा विश्वविद्यालयीय डिग्री सञ्चालन गरेको छ। विश्वविद्यालयका विद्यार्थीहरूले हालै बडी आर्ट विषयको स्नातक तहको पहिलो वर्षको अध्ययन पूरा गरेका छन्। यो कार्यक्रम बेलायतमै आफ्नो प्रकारको पहिलो विश्वविद्यालयीय डिग्री कार्यक्रम भएको विश्वास गरिएको छ। विश्वविद्यालयका वरिष्ठ प्राध्यापक ज्याक कौलसनका अनुसार पाठ्यक्रमले ट्याटोलाई व्यावसायिक सिपका रूपमा मात्र नभई कला, संस्कृति, इतिहास र व्यावसायिक अभ्याससँग जोडिएको शैक्षिक विषयका रूपमा स्थापित गर्ने लक्ष्य राखेको छ।
5: We cover all sorts on this course, so it's not just a tattooing, and we're not a tattoo training course. That's really important to point out, because the industry are very, very protective of their apprenticeship scheme, and we don't want to tread on their toes with that. So it's about getting guys who don't automatically get into the apprenticeship system, getting them there.
0: विश्वकप फुटबलको फाइनलमा स्पेनसँग पराजित भएको अर्जेन्टिनी टोली कप्तान लियोनल मेसी सहित केही खेलाडी बिनै घर फर्किएको छ। अर्जेन्टिना फुटबल संघले केही खेलाडी टोलीसँगै स्वदेश नफर्किएको जनाएको छ। स्वदेश फर्किएको टोलीमा मेसी सहितका केही खेलाडी नभए पनि प्रशिक्षक लियोनेल स्कालोनी र टोलीका अरू सदस्यलाई रातो कार्पेट र सैन्य बाजागाजा सहित ब्युनस आयर्सको एजेजा विमानस्थलमा स्वागत गरिएको छ।
6: यो PFBS गोर्खा रेडियो।

0: बीबीसी नेपाली सेवाको साँझ पखबाट विनिता दाहालको नमस्कार। आज कार्यक्रममा चौतर्फी विरोधपछि शिक्षा र स्वास्थ्यमा लगाइएको समता कर हटाउने प्रधानमन्त्रीको घोषणा, कार्यान्वयनको प्रक्रिया के हुन्छ?
1: अर्थ मन्त्रालयले नेपाल सरकार क्याबिनेटमा प्रस्ताव लानुपर्छ, नेपाल सरकारले निर्णय गरेपछि यो कार्यान्वयन हुन सक्छ।
0: बर्खायामसँगै झाडा पखालाका बिरामी बढ्दै, जोगिन के गर्ने?
2: यदि पानी हामीले शुद्ध मात्र पिउन सक्यो त्यो भने पनि धेरैभन्दा धेरै पानी जन्य रोगहरूबाट चाहिँ बच्न सक्दछ।
0: संक्रामक रोग विशेषज्ञ डाक्टर शेर बहादुर पुन र इरान र अमेरिका बीच आक्रमण प्रत्याक्रमणका थप घटना। तर सुरुमा प्रमुख विश्व समाचार।
3: पवन राज पौडेलबाट समाचार सुन्नुहोस्। गाजाका स्वास्थ्य अधिकारीहरूले इजरायली हवाई हमलामा गाजा सिटीमा एकै परिवारका 6 जना मारिएका जनाएका छन्। यो जारी युद्ध विरामका बावजुद प्यालेस्टिनी क्षेत्रमा इजरायलले तीव्र पारिरहेको आक्रमणहरूको श्रृङ्खलाको एउटा हिस्सा हो। एक प्रत्यक्षदर्शी भन्छन्, झिसमिसी हुनु अघि 2 बजेतिर हामी सुतिरहेका थियौँ। विस्फोटनको आवाजले बिउझ्यौँ। घर पूर्ण रूपमा ध्वस्त भयो र जल्यो। बाबुआमा र ससाना बालबालिका सहित पुरै परिवार सकियो। प्रत्यक्षदर्शीको भनाई। इजरायली सेनाले आक्रमणको पुष्टि गर्दै एक हमास लडाकुलाई निशाना बनाइएको भनेको छ, तर त्यसको कुनै प्रमाण दिइएको छैन। यी पछिल्ला घटनासँगै गत अक्टोबरमा इजरायल हमास युद्धविराम लागू भए यता इजरायली आक्रमणमा मारिने प्यालेस्टिनीहरूको संख्या 1150 भन्दा बढी पुगेको बताइएको छ। कुवेतले आज उक्त क्षेत्रका विभिन्न स्थानमा भएका इरानी हमलाहरूका क्रममा आफ्ना केही विद्युत केन्द्र र पानी प्रशोधन संयन्त्रहरूमा क्षति पुगेको जनाएको छ। कतिपय स्थानका आगो निभाइएको छ र क्षतिको मूल्याङ्कन भइरहेको छ। निरन्तर विद्युत ग्रिडहरूलाई निशाना बनाइँदै गर्दा कुवेतका वासिन्दालाई एयर कन्डिसनरको प्रयोग घटाउन भनिएको छ। अमेरिकासँगको युद्ध जारी रहेका बेला इरानले होर्मुज जलमार्गमा 2 तेल ट्याङ्करमाथि आक्रमण गरेको जनाएको छ। अमेरिकी सेनाले पनि पानी जहाजहरूको आवागमनमा अवरोध पुर्याउने इरानको क्षमतालाई कमजोर बनाउने उद्देश्यले लगातार 10 रात आक्रमण गरेको छ। इन्डोनेसियामा कम्तीमा 34 जना शिशुको तस्करी भएको मामिलामा 19 जना दोषी ठहर भएका छन्। समूहकी प्रमुख 71 वर्षीय महिलालाई 7 वर्षको जेल सजाय सुनाइएको छ। अन्य दोषीहरूले 3 देखि 6 वर्षसम्मको सजाय पाएका छन्। सन् 2023 देखि 2025 बीचमा केहीलाई सिङ्गापुर पठाइएको थियो भने केहीलाई जकार्तामा बेचिएको थियो। प्रजातान्त्रिक गणतन्त्र कङ्गोका स्वास्थ्य अधिकारीहरूले इबोला प्रकोप थप फैलिरहेको बताएका छन्। इटुरी प्रान्तमा एउटा नयाँ प्रभावित क्षेत्र पुष्टि भएसँगै उनीहरूले यस्तो बताएका हुन्। आज क्षेत्र थपिएसँगै इबोला प्रभावित स्वास्थ्य क्षेत्रहरूको संख्या 47 पुगेको छ र तीमध्ये 46 वटामा संक्रमण अझै सक्रिय पाइएको छ। पुष्टि भएका संक्रमितको संख्या 2400 भन्दा बढी पुगेको छ, जसमध्ये 967 जनाको मृत्यु भइसकेको छ। र भारतका मुख्य विपक्षी नेता राहुल गान्धीले दिल्लीमा विद्यार्थी प्रदर्शनमाथि प्रहरीले गरेको कार्यवाहीलाई लिएर प्रधानमन्त्री नरेन्द्र मोदीको राजीनामा मागेका छन्। युवा नेतृत्वको कक्रोच अभियानले आयोजना गरेको संसद भवनतर्फको सोमबारको र्यालीमा करिब 180 जना घाइते भएका थिए। त्यसबारे सरकारसँग जवाफ माग्दै गान्धी र अन्य विपक्षी सांसदहरूले प्रधानमन्त्री मोदीको सरकारी निवास बाहिर प्रदर्शन गरे। प्रहरीले भीड नियन्त्रण गर्न लाठी प्रयोग गरेको भन्ने आरोपबारे टिप्पणी गरेको छैन, तर प्रदर्शनकारीले प्रहरीमाथि ढुङ्गा हानेका भनेको छ। प्रदर्शनकारीहरूले शिक्षा र रोजगारीको क्षेत्रमा सुधारको माग गरिरहेका थिए। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा तपाईँलाई पुनः स्वागत छ। चौतर्फी आलोचनापछि निजी शिक्षा र स्वास्थ्यमा समता कर लगाउने निर्णयबाट सरकार पछि हटेको छ। 3% समता कर हालका लागि लागू नगर्ने निर्णय गरिएको प्रधानमन्त्री वालेन्द्र शाह बालेनले सामाजिक सञ्जाल मार्फत बताएका हुन्। खास गरी निजी अस्पतालहरूले साउन 1 गतेदेखि उक्त कर लिन थालेकामा सर्वसाधारणबाट चर्को आलोचना भइरहँदा बजेट आएको 53 दिनपछि सरकारले अहिले त्यो लागू नगर्ने निर्णय गरेको हो। सुनौ गनी अन्सारीको यो रिपोर्ट।
4: जेठ 15 गते नयाँ बजेट सार्वजनिक गर्दै अर्थमन्त्री स्वर्णिम बाग्लेले निजी शिक्षा र स्वास्थ्यमा 3% समता कर लगाउने घोषणा गरेका थिए। सरकारका प्रायजसो पछिल्ला निर्णयहरू प्रधानमन्त्रीको सचिवालय मार्फत सार्वजनिक गरिँदै आएकामा यो निर्णय चाहिँ प्रधानमन्त्रीका सामाजिक सञ्जालका खाता मार्फत सार्वजनिक गरिएको छ। प्रधानमन्त्री शाहले अर्थमन्त्रीसँगको सल्लाहमै त्यो लागू नगर्ने निर्णय गरिएको बताएका छन्। करको दायरा विस्तार गरेर अर्थतन्त्रलाई अझ व्यवस्थित बनाउने लक्ष्य रहेको भन्दै प्रधानमन्त्रीले नागरिक तहमा क्षमता करप्रतिको प्रतिक्रियाले सरकारको गम्भीर ध्यान आकर्षण गरेको भन्दै नागरिकको माग सुन्दै अगाडि बढ्न तथा समतामूलक समाज निर्माण गर्न प्रतिबद्ध रहेको बताएका हुन्। आर्थिक ऐन 2083 दफा 16 र 17 ती दुई क्षेत्रमा लगाइएको समता शुल्कबारे उल्लेख गरिएको छ। सरकारद्वारा औपचारिक रूपमा घोषणा भइसकेको कुनै निर्णयबारे प्रधानमन्त्रीले सामाजिक सञ्जाल मार्फत लागू नगरिने बताउँदैमा प्रधानमन्त्रीको भनाई सिधै कार्यान्वयनमा जान नसक्ने जानकारहरूले बताएका छन्। उनीहरूका अनुसार आर्थिक वर्षको बजेट संसदले पारित गरेपछि त्यो कानुन सरह हुने भएकोले त्यसमा उल्लिखित कुनै व्यवस्था हटाउन कानुनी प्रक्रिया नै अवलम्बन गर्नुपर्ने हुन्छ। आर्थिक ऐनको दफा 18 करको दर बढाउन घटाउन वा कर आंशिक वा पूर्ण रूपमा छुट दिन सक्ने व्यवस्था रहेको छ। प्रधानमन्त्री शाहले गरेको निर्णय कार्यान्वयन गर्ने प्रक्रियाबारे पूर्व कानुन सचिव माधव प्रसाद पौडेलले बीबीसीसँग भने,
1: आर्थिक ऐनमा उल्लेख भएका करका दरहरू आंशिक रूपमा र पूरै रूपमा हटाउन सक्ने व्यवस्था अधिकार दिएको छ नेपाल सरकारलाई। यसलाई अब कार्यान्वयन गर्नको लागि अर्थ मन्त्रालयले नेपाल सरकार क्याबिनेटमा प्रस्ताव लानुपर्छ। नेपाल सरकारले निर्णय गरेपछि यो कार्यान्वयन हुन सक्छ।
4: प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका सभापति गगन थापाले सरकारको निर्णयको स्वागत गरेका छन्। निजी अस्पताल र विद्यालय रोज्ने सबै नागरिक सम्पन्न हुँदैनन् भन्दै उनले धेरैका लागि त्यो कुनै विलासिता नभई बाध्यता भएको उल्लेख गरेका छन्। गनी अन्सारी, बीबीसी, काठमाडौँ।
0: अब अर्को विषय, यो वर्ष मनसुन सुरु भएसँगै अस्पतालमा झाडा पखालाको समस्या लिएर आकस्मिक कक्षमा उपचार गर्न आउने बिरामीको संख्या बढ्दै गएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले जनाएको छ। प्रत्येक वर्ष देशका विभिन्न क्षेत्रमा खास गरी गर्मीका बेला झाडा पखाला हुने बिरामीको संख्या बढ्ने गरेको अधिकारीहरू बताउँछन्। यसै सन्दर्भमा हामीले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कार्यरत डाक्टर शेरबहादुर पुनलाई सम्पर्क गरी सुरुमा यो वर्ष बर्खा लागे यता झाडा पखाला लागेर अस्पताल आउने बिरामीको संख्या कस्तो छ भनेर सोधेका छौँ।
5: विगत केही दिन यता धेरै के गरी बिरामीको साथ हेर्ने हो भने धेरै बिरामीहरू अथवा बढ्दो क्रममा चाहिँ झाडा पखालाका बिरामीहरू चाहिँ देखिन थालेको छ। मनसुन सुरु भएसँग नै यस्तो खालको बिरामीहरू बढेको चाहिँ हामीले पाउँदैछौँ।
0: दैनिक रूपमै संख्या बढ्न थाल्यो,
5: लगभग आधा दर्जनको हाराले त अब इमर्जेन्सीमा आइरहेको हुन्छ। अब त्यसमाथिमा कतिपय अब्जर्भेसनमा बसेर राम्रै भएर पनि फर्किनुहुन्छ भने कतिपय भर्ना हुनुपर्ने अवस्था पनि सिर्जना भएको देखिन्छ। अर्थात् कतिपयलाई कडा खालको झाडा पखाला भएर अस्पताल भर्ना गर्नुपर्ने अवस्था पनि सिर्जना भएको चाहिँ हामीले पाउँदछौँ।
0: विगतका वर्षहरू जस्तै अवस्था हो कि अलिक फरक छ यो वर्ष?
5: हुन त विभिन्न संक्रामक रोगको कारणले गर्दाखेरि झाडा पखाला हुन्छ, त्यसमाथिमा हाम्रो अलिकति संवेदनशील भएर हेर्ने भनेको हैजा हो र गएको साल विगतमा देखेको पनि थियो, केहीको मृत्यु भएको कुराहरू पनि बाहिर आएको थियो। हामीले यसलाई अब विशेष सतर्कका साथ अब खानपानमा विशेष गरेर पानीलाई विशेष ध्यान दिनुपर्ने चाहिँ मैले बुझ्छु।
0: अब यो वर्षेनी देखिने समस्या, यसबाट जोगिन के गर्नुपर्छ, खास मान्छे सतर्क कसरी हुने?
5: एउटा मात्र मूल मन्त्र मैले जहिले के भन्ने गर्दछ भन्दाखेरि पानी र व्यक्तिगत सरसफाइ। अब यो पानीको कुराहरू मैले किन गरेँ भन्दाखेरि भन्दा खानेकुराबाट पनि हुन्छ अरू विभिन्न माध्यमबाट पनि हुन्छ। पानी यस्तो चिज रहेछ जुन गर्मी मनसुन सिजनमा पानीको अभाव हुने र त्यसको आपूर्ति जुन माग बढ्छ र त्यसको आपूर्ति एकदम सुरक्षित पानीको कम हुने भएको हुनाले कतिपय पानीहरू शुद्धिकरण नगरेको पानीहरू बजारमा पनि आएको हामीले विगतको अनुभव छ। यदि पानी हामीले शुद्ध मात्र पिउन सक्यो, सुरक्षित मात्र पिउन सक्यो भने पनि धेरैभन्दा धेरै जुन पानीजन्य रोगहरू संक्रामक रोगहरू चाहिँ हामी त्यसबाट चाहिँ बच्न सक्दछ भन्ने। त्यो बाहेक त अब व्यक्तिगत साफसफाइ, अब वातावरणीय साफसफाइ, अरू थुप्रै विधिहरू त छँदैछ। अथवा
0: जोगिनको लागि अथवा यो रोक्नको लागि यति सहज छ भने पनि प्रत्येक वर्ष किन देखिरहेको होला त?
5: जति पनि बच्ने उपायको कुराहरू गर्छौँ र अहिले जति पनि त्यो सबै कुराहरू अनभिज्ञ पानीमा होइन, सबै कुरा थाहा छ। स्कुलबाट नै हामीले पानीहरू कति कसरी शुद्ध बनाउने के हो पानी शुद्धिकरण नभइकन पिउनु हुँदैन भन्ने कुराहरू सानैदेखि सिक्दै आएको, अहिले पनि निरन्तर रूपमा हामीले विभिन्न माध्यमहरूबाट सुन्दै आएका, पढ्दै आएका वा टेलिभिजनमा हेर्दै आएका छौँ। तर हामीमा एउटै कुराको चाहिँ कमी देखेँ, त्यो भनेको चाहिँ हामीले ती कुराहरूलाई व्यवहारमा लागू गर्न सकेनौँ। स्ट्रिट फुड भन्छौँ नि, सडकमा देखि खानेकुराहरू नखाउनु त अलिकति आज के भएर आज दिन त हो भनेर खान्छौँ, त्यसो बिरामी भएर आइरह हुन्छ, कतिपय चाहिँ बाध्यताको कारणले पनि आइरह हुन्छ, थाहा छ, तर बाध्यता अब पानी नपी अब घरमा एकदम आवश्यक हुन्छ नि, पिउनै पर्ने हुन्छ।
0: यो झाडा पखालाका घटनाहरू चाहिँ सहरमा गाउँमा उस्तै देखिन्छ कि कस्तो छ प्रवृत्ति?
5: प्रकृति अलिक फरक छ। मेरो अब विश्लेषणमा कसरी हेर्छु भन्दाखेरि, जहाँ बढी जनघनत्व छ त्यहाँ अलिक बढी मात्रामा देखिन्छ, जहाँ जनघनत्व अलिक कम छ या बस्ती पात्र छ त्यो ठाउँमा अलिक कम देखिन्छ। तर मृत्यु दरको कुरा आउँछ ठ्याक्कै उल्टो छ, जनघनत्व बढी भए तापनि सहरमा ठाउँ ठाउँमा नजिकै नजिकै निजी अस्पताल, सरकारी अस्पताल, स्वास्थ्य केन्द्र नजिक भएको हुनाले बस्न सक्ने सम्भावना बढी, तर गाउँघरमा स्वास्थ्य पहुँच धेरै कम हुने भएको हुनाले ढिलो हुन गए मृत्यु हुन सक्ने सम्भावना चाहिँ मैले देख्छु। ठ्याक्कै यो फैलिने र मृत्यु हुनेको जुन रेसियो छ ठ्याक्कै उल्टो देख्छु मैले।
0: अन्तिममा डाक्टर साहब, यो रोक्नका लागि प्रत्येक वर्ष देखिने समस्या लाई चाहिँ कम गर्न अथवा रोक्नको लागि सरकारी पहल चाहिँ कतिको देख्नुहुन्छ तपाईँ?
5: बजारमा अब छ्यापछ्यापी अहिले जाडोका पानीहरू छन्, त्यसको अब अलिकति कडा र नियमित प्रभावकारी अनुगमन एकदमै आवश्यक देख्छु। किन भन्दाखेरि जताततै बिक्री गरिरहेछ, त्यो कतिको सुरक्षित छ के छ सर्वसाधारणलाई अब सबैले थाहा पाउने कुरै पनि भएन। मैले कुनै समयमा यहाँ टेकुमा हैजाबाट प्रभावित बिरामीलाई सोद्धाखेरि अब जता हामी दिनभरि जलाइरहेमा काम गर्ने फर्केर आउँछौँ, अब घरमा जाडोको पानी राखेको हुन्छ, हामीले सोध्ने सोध्ने कुरा पनि भएन, खकित हुन्छ, हामी पुग्नुपर्ने बाध्यता हुन्छ, अब त्यसको कसरी सोध्ने भन्ने कुराहरू प्रश्न मलाई गरेको याद छ। त्यसले गर्दाखेरि त सकेसम्म सरकारले शुद्ध पानी बेचिरहेको छ छैन भन्ने कुराहरू हेर्नु पर्यो। अब अवश्य पनि अब धाराबाट दिने पानीको पनि शुद्धताको अब उहाँहरूले निरीक्षणहरू गरिरहनु पर्ने मैले देख्दछु। बेला बेलामा अब यो जब मञ्चन आउँछ तब यस यो बारेमा जानकारीमूलक चेतनामूलक कार्यक्रमहरू निरन्तर प्रवाह गर्नु पर्यो भन्ने कुराहरू हो।
0: उनी थिए शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कार्यरत संक्रामक रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुन। अब एउटा विषय संक्षेपमा, नेपाल राष्ट्र ब्याङ्कका अधिकारीहरूका अनुसार एक र दुई रुपियाँका नयाँ सिक्का निष्कासनका लागि डिजाइन परिवर्तनको प्रक्रिया अघि बढेको छ। तर प्रधानमन्त्री कार्यालयका प्रवक्ताले बाहिर चर्चामा आए जस्तो एक रुपियाँको नयाँ सिक्कामा उपल्लो मुस्ताङ स्थित एउटा गुम्बाको आकृति राख्ने निर्णय नगरिएको बताएका छन्। यसपालि नयाँ पहेँलो रङको धातुको सिक्काको सट्टामा सेतो रङको स्टेनलेस स्टिलको सिक्का जारी गर्न लागि र त्यसो गर्दा लागत समेत घटाउन खोजिएको राष्ट्र ब्याङ्कका प्रवक्ताले बताएका हुन्। साथी फणिन्द्र दाहालको यो रिपोर्ट तपाईँ हाम्रो वेबसाइट www.bbcnepali.com गएर आफूले चाहेको समयमा पढ्न सक्नुहुनेछ। अब अन्तिममा देश बाहिरको एउटा विषय, होर्मुज जलमार्गमाथि नियन्त्रणका निम्ति सङ्घर्ष जारी रहेका बेला इरान र अमेरिका बीच आक्रमण र प्रत्याक्रमणका थप घटनाहरू भएका छन्। इरानले उक्त क्षेत्रमा दुईवटा तेल ट्याङ्करमाथि आक्रमण गरेको जनाएको छ। इरानको रिभोल्युसनरी गार्ड्सले बाहरेन र कुवेतमा रहेका अमेरिकी हवाई प्रतिरक्षा स्थलहरूमा पनि हमला गरेको जनाएको छ। बीबीसी विवरणहरूमा आधारित यो रिपोर्ट सुनौ पवनराज पौडेलबाट।
3: कुवेतले आज उक्त क्षेत्रका विभिन्न स्थानमा भएका इरानी आक्रमणका क्रममा आफ्ना केही विद्युत केन्द्र र पानी प्रशोधन संयन्त्रहरूमा क्षति पुगेको जनाएको छ। कतिपय स्थानका आगो नियन्त्रणमा लिइएको छ र क्षतिको मूल्याङ्कन भइरहेको छ। विद्युतका ग्रिडहरूलाई लगातार निशाना बनाइँदै गर्दा कुवेतका बासिन्दालाई एयर कन्डिसनरको प्रयोग घटाउन भनिएको छ। त्यस्तै जोर्डनको सेनाले 5 इरानी ड्रोनलाई निष्क्रिय पारेको बताएको छ। अमेरिकी सेनाले पानी जहाजहरूको आवागमनमा अवरोध पुर्याउने इरानको क्षमतालाई कमजोर बनाउने उद्देश्यले लगातार 10 रात पनि आक्रमण गरेको छ। उत्तर पश्चिमी सहर तब्रिज नजिकबाट विस्फोटनका विवरणहरू आएका छन्।
0: हवस् त, यसका साथै बीबीसी नेपाली सेवाको आजको कार्यक्रम यहीं सकिन्छ। अब भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौँ। त्यति बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
6: Programs on this channel at present. details of all our services are at bbcworldservice.com.

0: शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग्दै कक्रोच जनता पार्टीले जन्तर मन्तरमा विरोध प्रदर्शन जारी राखेका बेला प्रधानमन्त्री निवास अघि धरना दिन पुगेका भारतको प्रमुख विपक्षी दल कांग्रेसका नेता राहुल गान्धी पक्राउ पर्नु भएको छ। कांग्रेसका सांसदहरूले राहुल गान्धीको नेतृत्वमा दिउँसो प्रधानमन्त्री निवास लोक कल्याण मार्ग बाहिर धरना शुरू गरेका थिए। उनीहरूको माग प्रधानमन्त्री नरेन्द्र मोदी र शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले राजीनामा दिनुपर्ने थियो। लोकसभाका प्रतिपक्ष नेता गान्धी, कंग्रेस नेत्री प्रियंका गान्धी र समाजवादी पार्टीका अध्यक्ष अखिलेश यादवलाई दिल्ली प्रहरीले नियन्त्रणमा लिएर संसद मार्ग प्रहरी कार्यालय लगेको छ। सहकारी ठगीका मुख्य अभियुक्त मध्येका सीबी चन्द्रबहादुर लामालाई प्रहरीले पक्राउ गरेको छ। लामालाई मकवानपुरबाट पक्राउ गरिएको मकवानपुर प्रहरीका डीएसपी माधव काफ्लेले पुष्टि गर्नुभयो। लामा गत भदौमा भएको जिन्जी आन्दोलनमा दिल्ली बजार कारागारबाट फरार थिए। पक्राउ परेका लामालाई कारागार पठाइने प्रहरीले जनाएको छ। लामा कान्तिपुर सेभिङ सहकारीका पूर्व अध्यक्ष हुन्। भारत कोलकाताबाट पहिलो पटक व्यावसायिक कार्गो रेल विराटनगर आइपुगेपछि निजी क्षेत्र हर्षित भएको छ। शुक्रबार कोलकाताबाट छुटेको कार्गो रेल हिजो दिउँसो विराटनगर आइपुगेको हो। नेपाल भारत पारवहन सम्झौता अन्तर्गत तेस्रो मुलुकबाट आयातित कच्चा पदार्थ बोकेको कार्गो रेल पहिलो पटक भारतीय बन्दरगाह कोलकाताबाट सिधै विराटनगर आइपुग्दा निजी क्षेत्र उत्साही भएको हो। पहिलो पटक नियमित सेवाका रूपमा आएको यो कार्गो रेलमा मोरङ सुनसरी औद्योगिक करिडोरको स्वस्तिकार इण्डस्ट्रीजका लागि कच्चा पदार्थ ल्याइएको छ। सड़कबाट ल्याउँदा लागत महँगो तिर्दै आएका व्यवसायी कार्गोमा 40% ढुवानी खर्च घट्ने र जोखिम पनि कम हुने बताउँछन्। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले समाजमा बढ़दो निराशा चिर्न सरकार र प्रतिपक्ष मिलेर अघि बढ़नुको विकल्प नरहेको बताउनु भएको छ। उहाँले पुराना राजनैतिक दलको समयदेखि नयाँ भनिएका राजनैतिक दलको समयसम्म सामाजिक निराशा कम हुन नसकेको भन्दै यससँग जुझ्न सरकार र प्रतिपक्ष सँगसँगै उभिनुपर्नेमा जोड़ दिनुभयो। आज महामन्त्री गुरू घिमिरेको पुस्तक बुद्ध, बीपी र आजका नेता र लिलीपुटका लघुमानव विमोचन समारोहलाई सम्बोधन गर्दै उपसभापति शर्मा
1: दैनिक 20 जनाले नेपाली समाजमा आत्महत्या गरिरहेको छ। केही दिन अगाडि गणेश नेपालीको आत्मदाहको घटनामा कति बेला लाग्यो कि गणेश नेपालीले आत्मदाह गरेपछि नेपाली काङ्ग्रेस पार्टीले यसलाई सरकारलाई हेर्ने मुद्दाको रूपमा चाहिँ जबरजस्त उठाउनेछ। र हामीले सोच्यौँ कि प्रेम आचार्यले कुनै बेला हाम्रो पालामा पुरानो भनिएको दलहरूको पालामा यद्यपि नयाँ दलकै भनिएका साथी गृहमन्त्री पनि हुनुहुन्थ्यो, हामी यसरी गएनौँ। अनि अहिले फेरि गणेश नेपाली नयाँ भनिएकाहरूको पालामा आखिर हिजो किन त्यसो भयो, आज पनि किन त्यसो भन्दैछ, हिजो हामीसँग नागरिकहरू किन असन्तुष्ट रहे, अहिले पनि फेरि निराशा किन भन्दैछ। त्यसैले यो एउटाले अर्कोलाई दोषारोपण गर्ने विषय होइन, यो गम्भीरतापूर्वक सोच्ने कुरा हो कि नेपाली समाजमा यो प्रकारको गम्भीर निराशा किन भन्दैछ।
0: अब खबर फटाफट।
2: चराउन लगेको बेला गैंडा कराएपछि चितवन राष्ट्रिय निकुञ्जको गिदेनी पोस्ट क्षेत्रबाट तर्सेर भागेको माडी गज हात्ती एक महिनापछि फेला पर्यो। लामीचौर नजिकै फेला परेपछि झुम्म पार्ने डाट हानेर नियन्त्रण 13 वर्षे माडी गजको लामीचौर पोस्टमा राखेर रा हेरचाह गरिँदै जिल्ला अदालत काठमाडौँमा मुद्दाका चाङ गएको वर्ष दिनमा 19,800 मुद्दाको छिनोफानो, अझै 26,445 मुद्दा फैसला हुन बाँकी। जेनजीबी द्रोहमा 2,230 मुद्दाको मिसिल जलेकोमा 190 फेला पार्ने बाँकी। अबदेखि सरकारी कार्यालयले अर्थ मन्त्रालयको सहमति बेगर आफू खुसी 4 पाङ्रे गाडी किन्न नपाउने, सरकारी पदाधिकारी र कर्मचारीले विदेश भ्रमणका लागि पनि मन्त्रालयको पूर्व सहमति लिनै पर्ने। झापाका विद्यालय र क्याम्पसका 200 विद्यार्थीलाई विपद व्यवस्थापन र सर्पदंश रोकथाम सम्बन्धी सचेतना, विपदको बेला र सर्पबाट जोगिने सहित उद्धारका सिप पनि सिकाइयो। अन्नपूर्ण पदमार्गमा पर्ने मनाङको थोराङ्ला पास भएर 1 वर्षमा 11,000 भन्दा बढी विदेशी पर्यटकले पदयात्रा गरे। तेस्रो मुलुकबाट मात्रै 10,000 बढी पर्यटक मनाङबाट थोराङ्ला पास हुँदै मुस्ताङसम्मको 5 दिनको यात्रामा सामेल। वैदेशिक रोजगार बीमामा सुधार गरिँदै वैदेशिक रोजगारीका क्रममा श्रमिकको मृत्यु वा अङ्गभङ्ग भएमा बीमा दावी भुक्तानीका लागि पीड़ितको घर परिवारमै पुगेर सहजीकरण गरिने। र गएको वर्ष रसुवाको लेन्दे खोलामा आएको बाढीले क्षतिग्रस्त करिब 9 करोडका 11 विद्युतीय गाडी टिमोरेको भन्सार परिसरमै व्यवहारिसे, आयातकर्ताले नलैजाँदा र लिलामी प्रक्रियामा नजाँदा अलपत्र ती गाडी लैजान चाहे परेको मूल्यको 40% 3,40,00,000 जति तिर्नु पर्ने।
0: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानाडाबाट आउने वस्तुमा कठोर कर नीति लगाउने घोषणा गर्नुभएको छ। क्यानाडाले वस्तुमा अब 50% नयाँ कर लगाउने ट्रम्पको भनाइ छ।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: play BFBS
1: यो BFBS गोर्खा रेडियो हो।
0: गोर्खा

0: बेलायतमा नयाँ स्वरूपको सरकारले रक्षा क्षेत्र सञ्चालन गर्ने तरिकामा महत्वपूर्ण परिवर्तनहरू गरेको छ। मेलबर्नबाट सियान ग्रसिकको रिपोर्ट।
1: Well, it's been quite a 24 hours in Westminster, Mr. Healey unexpectedly emerging as the holder of the government's purse strings. It's been, of course, just over a month after he quit as Defence Secretary following that spending row with the Treasury, the department that he now runs. Now, when he quit, Mr. Healey hit out at the Treasury for not stumping up the £28 billion that military chiefs believed were needed for the Defence Investment Plan.
2: We faced rising demands on defence, growing threats, increasing commitments we were rightly making for Britain to lead allies. And in those circumstances, the funding proposed by the Treasury and by Number 10 to support the Defence Investment Plan just fell well short. And I knew I had to take a stand.
1: Now he's in charge at number 11, the defence world will be hopeful that the armed forces will be prioritised. Mr. Healey said the UK will meet its commitments on defence to our international allies. Meanwhile, the MOD is getting used to another new defence secretary as Wes Streeting, the former health secretary who also resigned under Keir Starmer's government, now takes on the role. He met the chief of the defence staff on the steps of the MOD last night for a quick photo and will now have to swat up on the defence brief fast. Mr. Streeting took to social media to say, "Keeping our country safe is the first duty of government. It's an honour to take on the role of Defence Secretary. We'll ensure our armed forces have the resources they need and stand steadfast alongside our international allies, especially Ukraine. Let's go to work." His predecessor, former para Dan Jarvis, was Defence Secretary for less than 6 weeks, but was responsible for publishing the long-awaited Defence Investment Plan. He wished Mr. Streeting every success in what he said was a vital role, which had been an immense honour.
0: Sian Greshek, Melbourne Co. रिपोर्ट। सहकारी ठगीका मुख्य अभियुक्त मध्येका सीबी चन्द्रबहादुर लामालाई प्रहरीले पक्रेको छ। लामालाई मकवानपुरबाट पक्राउ गरिएको मकवानपुर प्रहरीका डीएसपी माधव काफ्लेले पुष्टि गर्नुभएको छ। लामा गएको भदौमा भएको जेएनजी आन्दोलनमा दिल्ली बजार कारागारबाट फरार भएका थिए। पक्राउ परेका लामालाई कारागार पठाइने प्रहरीले बताएको छ। लामा कान्तिपुर सेभिङ सहकारीका पूर्व अध्यक्ष हुन्। भारत कोलकाताबाट पहिलोपल्ट व्यावसायिक कार्गो रेल विराटनगर आइपुगेपछि निजी क्षेत्र हर्षित भएको छ। शुक्रबार कोलकाताबाट छुटेको कार्गो रेल हिजो दिउँसो विराटनगर आइपुगेको हो। नेपाल भारत पारवहन सम्झौता अन्तर्गत तेस्रो मुलुकबाट आयातित कच्चा पदार्थ बोकेको कार्गो रेल पहिलोपटक भारतीय बन्दरगाह कोलकाताबाट सिधै विराटनगर आइपुग्दा निजी क्षेत्र उत्साहित भएको हो। पहिलोपटक नियमित सेवाको रूपमा आएको यो कारको रेलमा मोरङ सुनसरी औद्योगिक करिडोरको स्वस्तिक आयल इण्डस्ट्रीजका लागि कच्चा पदार्थ ल्याइएको छ। सड़कबाट ल्याउँदा लागत महँगो तिर्दै आएका व्यवसायी कार्गोमा 40% ढुवानी खर्च घट्ने र जोखिम पनि कम हुने बताउँछन्। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले समाजमा बढ्दो निराशा चिर्न सरकार र प्रतिपक्ष मिलेर अघि बढ्नुको विकल्प नरहेको बताउनु भएको छ। उहाँले पुराना राजनैतिक दलको समयदेखि नयाँ भनिएका राजनैतिक दलको समयसम्म सामाजिक निराशा कम हुन नसकेको भन्दै योसँग जुझ्न सरकार र प्रतिपक्ष सँगसँगै उभिनु पर्नेमा जोड़ दिनुभयो। आज महामन्त्री गुरू घिमिरेको पुस्तक बुद्ध बेपी र आजका नेता र लिलीपुरका लघु मानव विमोचन समारोहलाई सम्बोधन गर्दै सभापति शर्मा,
3: हामी नोटिसौँ दैनिक 20 जनाले नेपाली समाजमा आत्महत्या गरिरहेको छ। केही दिन अगाडि गणेश नेपालीको आत्मदाहको घटनामा कति बेला लाग्यो कि गणेश नेपालीले आत्मदाह गरेपछि नेपाली काङ्ग्रेस पार्टीले यसलाई सरकारलाई हेर्ने मुद्दाको रूपमा चाहिँ जबरजस्त उठाउनेछ। अनि हामीले सोच्यौँ कि प्रेम आचार्यले कुनै बेला हाम्रो पालामा पुरानो भनिएको दलहरूको पालामा यद्यपि नयाँ दलकै भनिएका साथी गृहमन्त्री पनि हुनुहुन्थ्यो, हामी यसरी गएन। अनि अहिले फेरि गणेश नेपाली नयाँ भनिएकाहरूको पालामा, अनि हिजो किन त्यसो भयो, आज पनि किन त्यसो भन्दैछ, हिजो हामीसँग नागरिकहरू किन असन्तुष्ट रहे, अहिले पनि फेरि निराशा किन भन्दैछ। त्यसरी यो एउटाले अर्कोलाई दोषारोपण गर्ने विषय होइन, यो गम्भीरतापूर्वक सोच्ने कुरा हो कि नेपाली समाजमा यो प्रकारको गम्भीर निराशा किन भन्दैछ।
0: भारतको प्रमुख विपक्षी दल काँग्रेसका नेता राहुल गान्धी सहित सबै काँग्रेस नेताहरूलाई रिहा गरिएको छ। शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग्दै कक्रोच जनता पार्टीले जन्तर मन्तरमा विरोध प्रदर्शन जारी राखेका बेला प्रधानमन्त्री निवास अघि धरना दिन पुगेका राहुल गान्धी सहितका नेता पक्राउ परेका थिए। अहिलेसम्मका खबर यति नै। नमस्कार।

0: बजेटमा घोषणा गरिएको उपभोक्ता प्रोत्साहन लटरी कार्यक्रमको कार्यान्वयन प्रक्रिया अगाडि बढेको छ। सरकारले करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि 2083 लागू गरेसँगै उपभोक्ताले सरकारी लटरी मार्फत अधिकतम 10 लाख रूपियाँसम्मको नगद उपहार पाउने बाटो खुलेको हो। सामान खरिद गर्दा भ्याट बिल माग्ने बानी विकास गर्ने उद्देश्यले ल्याइएको यो योजना कार्यान्वयन गर्न आन्तरिक राजस्व विभागले प्राविधिक प्रणालीको अन्तिम तयारी गरिरहेको जनाएको छ। विभागको लक्ष्य अनुसार साउन 16 गते पहिलो पटक लटरी मार्फत विजेता छनौट गरिनेछ। कार्यविधि अनुसार नेपालभित्र व्यक्तिगत प्रयोजनका लागि एकपटकमा 100 रूपियाँ भन्दा बढ़ीको वस्तु वा सेवा खरिद गर्ने उपभोक्ता कार्यक्रममा सहभागी हुन पाउनेछन्। तर सामान किनेपछि विक्रेताबाट अनिवार्य रूपमा भ्याट बिल लिनुपर्ने आन्तरिक राजस्व विभागका निर्देशक केशव रघुवंशीले जानकारी दिनुभएको छ। अर्थमन्त्री स्वर्णिम वाग्लेले बजेटमा लटरी कार्यक्रम घोषणा गर्नुभएको थियो। निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको 3% करको चौतर्फी विरोध भएपछि सरकार पछि हटेको छ।
1: बजेटमै व्यवस्था गरेर सरकारले शिक्षा र स्वास्थ्य खर्चमा 3% कर लगाउने योजना यही साउन 1 गतेदेखि लागू गरेको थियो। सरकारले समता शुल्क नाम दिएर निजी शिक्षा र स्वास्थ्यमा अतिरिक्त कर लगाएको थियो। आम नागरिकलाई भार थपेको भन्दै चर्को आलोचना भएपछि प्रधानमन्त्री बालेन्द्र शाहले फेसबुकमा लेख्दै अर्थमन्त्रीसँगको परामर्शपछि हालका लागि शिक्षा र स्वास्थ्यको अतिरिक्त कर लागू नगर्ने निर्णय गरिएको जानकारी दिनुभयो। दुर्गम र पछाडि परेका क्षेत्रका नागरिकलाई गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा दिन तथा स्वास्थ्य बीमाको पहुँच विस्तारका लागि स्रोत जुटाउन समता शुल्कको प्रावधान ल्याइए पनि नागरिक स्तरबाट व्यापक प्रतिक्रिया आएपछि जनताको भावना र माग सम्बोधन गर्न हाललाई अतिरिक्त कर नलगाउने निर्णय भएको प्रधानमन्त्री शाहको भनाइ छ। सरकारले निजी शिक्षाको समता करबाट वार्षिक 2 अर्ब 21 करोड़ रूपियाँ र स्वास्थ्यबाट 2 अर्ब 38 करोड़ रूपियाँ संकलन गर्ने लक्ष्य राखेको थियो। प्रधानमन्त्री शाहले हालका लागि निर्णय लागू नगर्ने भनेपछि यो नीति पछिसम्म लागू हुने नहुने भन्नेमा आशंका छ। निजी अस्पतालमा 10% बेड तथा निजी क्याम्पस र विश्वविद्यालयमा 10% सीटको नीति भने कार्यान्वयन गरिने उहाँले फेसबुकमा लेख्नु भएको छ।
0: नेकपा एमालेका नेता शेरबहादुर तामाङले प्रदेश सरकारमा नेपाली काँग्रेससँगको सत्ता सहकारी अन्त्य भएमा एमाले प्रतिपक्षमा बस्ने बताउनु भएको छ। काठमाडौँमा आयोजित कार्यक्रममा उहाँले एमाले नयाँ समीकरण खोजेर सरकारमा नजाने बताउनु भएको हो। उहाँले प्रदेश सरकारमा देखिएको पछिल्लो राजनैतिक अस्थिरता नेपाली काँग्रेसको आन्तरिक विवादका कारण उत्पन्न भएको दावी गर्नुभयो।
2: जुन समस्याहरू देखा परेको छ त्यो नेपाली कङ्ग्रेसभित्रको पनि अब कङ्ग्रेस कुन कङ्ग्रेस भन्ने भइरहेछ। समस्या त्यहाँनिर हो, नेपाली कङ्ग्रेसको आन्तरिक समस्याको कारणले देखिएको सिर्जना भएको विषय हो। त्यसो भएको कारणले अब यो धेरै खटपट अब छिटो नजाला, अब यो छिटै समाधान पनि होला। कङ्ग्रेसभित्र केही आन्तरिक सहमतिहरू होला, सहमति हुँदैन भने हामी चाहिँ अहिले भर्खरै वास्तवमा कसैसँग तुरुन्तै हात मिलाउने के गर्ने भन्ने भन्दा पनि अहिलेको वर्तमान सरकारलाई जोगाउने ठाउँमा हामी उभिन्छौँ र जोगिएन भने अब हामी सरकारको निरन्तरता हामी रहँदैनौँ। ककसको बन्छ बनोस् हामी चाहिँ रहँदैनौँ।
0: हाल कर्णाली र सुदूरपश्चिम प्रदेश सरकारमा देखिएको समस्याका कारण प्रदेशमा काँग्रेस र एमाले बीचको सत्ता समीकरण अन्यलमा परेको छ। सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले एमालेका मन्त्रीहरूलाई बर्खास्त गर्नुभएको छ भने कर्णालीमा काँग्रेसका सांसदहरूले मुख्यमन्त्री यमलाल खडेल विरूद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका छन्। नेकपा एमाले बागमती प्रदेश सरकारबाट बाहिरिएको छ। एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले एमाले प्रदेश सरकारबाट बाहिरिएको जानकारी दिनुभएको हो। प्रदेश सरकारमा रहेका मन्त्रीहरूले भोलि राजीनामा दिने थपलियाको भनाइ छ। बेलायतको केन्टको युनिभर्सिटी फर द क्रिएटिभ आर्ट्सले ट्याटु तथा बडी आर्टमा विश्वविद्यालयीय डिग्री सञ्चालन गरेको छ। विश्वविद्यालयका विद्यार्थीहरूले हालै बडी आर्ट विषयको स्नातक तहको पहिलो वर्षको अध्ययन पूरा गरेका छन्। यो कार्यक्रम बेलायतमै आफ्नो प्रकारको पहिलो विश्वविद्यालयीय डिग्री कार्यक्रम भएको विश्वास गरिएको छ। विश्वविद्यालयका वरिष्ठ प्राध्यापक ज्याक कोल्सनका अनुसार पाठ्यक्रमले ट्याटुलाई व्यावसायिक सिपका रूपमा मात्र नभई कला संस्कृति इतिहास र व्यावसायिक अभ्याससँग जोडिएको शैक्षिक विषयको रूपमा स्थापित गर्ने लक्ष्य राखेको छ.
3: We cover all sorts on this course, so it's not just tattooing, and we're not a tattoo training course. That's really important to point out, because the industry are very, very protective of their apprenticeship scheme, and we don't want to tread on their toes with that. So it's about getting guys who don't automatically get into the apprenticeship system, getting them there.
0: अहिलेसम्मका खबर यति नै. नमस्कार.

0: गोरखा रेडियो हो
1: सैन्य समुदाय मा
2: रिलायन भरी
1: ऑन एयर
2: एप मा
1: अनि स्मार्ट स्पीकर मा भन्नुहोस्
3: प्ले बीएफबीएस
2: यो बीएफबीएस गोरखा रेडियो हो
1: गोरखा

0: Dunham's been holding his first cabinet meeting.
1: Mahanirdeshak Pradeep Adhikari Sahit Dui Jana ra Ek Company Biruddha Bhrashtachar Mudda Dayar Bhayeko Cha. अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको र सम्पत्ति शुद्धिकरण गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको हो. अख्तियारका अनुसार अधिकारीले ठेक्का स्वीकृति रेखदेख तथा भुक्तानीमा आफ्नो पदको दुरुपयोग गरी ठेकेदार कम्पनीबाट झण्डै 1,71,00,000 रूपियाँ घुस लिएका थिए. यो रकम लुकाउन उनले श्रीमतीको नाममा ललितपुरमा जग्गा खरिद गरी ब्याङ्क कारोबार र राजीनामा लिखत मार्फत रकमको स्रोत वैधानिक देखाउने प्रयास गरेको आरोप छ. भ्रष्टाचार निवारण ऐन 2059 र सम्पत्ति शुद्धिकरण मनी लन्डरिङ निवारण ऐन 2064 अन्तर्गत कसुर पुष्टि भएको भन्दै अधिकारी सहित अन्य व्यक्ति विरूद्ध आरोप पत्र दायर गरेको अख्तियारले जनाएको छ. काठमाडौँ उपत्यकामा 19% सवारी दुर्घटनामा कमी आएको छ. काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको तथ्याङ्क अनुसार आर्थिक वर्ष 2080-81 8,881 सड़क दुर्घटना भएका थिए. जस्तै आर्थिक वर्ष 2081-82 7,169 र आर्थिक वर्ष 2082-83 5,803 सड़क दुर्घटना भएका कार्यालयको तथ्याङ्क छ. काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरीक्षक एवं सूचना अधिकारी नरेश राज सुवेदीले नेपाल प्रहरी ट्राफिक प्रहरी तथा अन्य सरोकारवाला निकायले अपनाएको सतर्कता प्रभावकारी ट्राफिक व्यवस्थापन र जिम्मेवारीपूर्ण कार्य सम्पादनका कारण दुर्घटना कम गर्न सहयोग पुगेको बताउनु भएको छ. उहाँका अनुसार वर्षभरिका दुर्घटनाको तथ्याङ्क विश्लेषण गर्दा सबैभन्दा धेरै दुर्घटना शुक्रबार भएको पाइएको छ. शुक्रबार 1,103 दुर्घटना भएका छन्. त्यसै गरी सबैभन्दा कम दुर्घटना बुधबार भएका छन्. बुधबार 645 दुर्घटना भएका छन्. महाकाल नदीमा जलस्तर घटेपछि पश्चिमी नाका हुँदै भारततर्फको यातायात फेरि सञ्चालनमा आएको छ. महाकाली नदीमा पानीको बहाव 1,00,000 क्युसेक नागेपछि शारदा ब्यारेज बनबासा पुलमा चारपाङ्रे सवारी साधनको आवागमनमा रोक लगाइएको थियो. जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतले आज साँझ महाकालीमा पानीको बहाव 86,000 क्युसेक मापन गरिएको जानकारी दिनुभएको छ. पानीको बहाव बढ्दा आज बिहानैदेखि मोटरसाइकल र पैदल यात्रुलाई आवागमनका लागि खुल्ला गरिए पनि ठूला सवारी साधन रोकिएका थिए. नेपाली विद्यार्थीको रोजाईमा पर्ने गरेको कोरियन भाषा परीक्षाको आवेदन खुलेको छ.
2: ईपीएस कोरिया शाखाले सूचना जारी गरेर यो वर्षका लागि पहिलो चरणको आवेदन खुला भएको जानकारी दिएको हो. यही जुलाई 27 अगस्त 2 आवेदन दिन सकिनेछ. आवेदन अनलाइन मार्फत दिन सकिने शाखाले जनाएको छ. यसअघि उत्पादनमूलक कृषि तथा पशुपालन क्षेत्र र सिप बिल्डिङमा मात्र परीक्षा हुने गरेकोमा यो वर्षदेखि सेवा र वन क्षेत्र पनि थपिएको छ. शाखाका अनुसार यो वर्ष उत्पादनमूलक क्षेत्रमा 5,000, कृषि तथा पशुपालन क्षेत्रमा 2,000, सेवा क्षेत्रमा 1,000 र वन क्षेत्रमा पनि 1,000 कोटा तोकिएको छ. पहिलो चरणको भाषा परीक्षामा उत्तीर्ण संख्याका आधारमा कट लाइन निर्धारण हुनेछ. कोरियामा कामदारको माग अनुसार उत्तीर्ण संख्या थप घटाउन सक्ने शाखाले जनाएको छ. आवेदक संख्या निर्धारण भएपछि परीक्षा मिति र तालिका सार्वजनिक गरिनेछ. आवेदनका लागि 18 पूरा भएर 39 ननागेको, फौजदारी अभियोगमा अदालतबाट सजाय नपाएको, कोरिया गएर गैर कानूनी बसोबासपछि फिर्ता नपठाइएको, नेपाल सरकारले अरू मुलुक जान रोक नलगाएको र कोरियामा E9 र E10 भिजामा 5 वा त्योभन्दा बढी नबसेको हुनुपर्नेछ.
1: नेपाली काँग्रेस प्रतिनिधि सभा संसदीय दलका नेता भीष्मराज आङदेम्बेले पार्टी नीतिगत स्पष्ट भएर मात्र समग्रतामा समयको नेतृत्व गर्न सक्ने बताउनु भएको छ. उहाँले पार्टीले नीतिसँगै व्यावहारिक कार्यशैलीमा सुधार गर्न सके मात्रै बदलिन्दो समयको नेतृत्व गर्न सक्ने कुराको प्रमाण आजको पार्टी भएको बताउनुभयो. उहाँले मुलुक र नागरिकको समस्या समाधानमा पार्टीको नीति केन्द्रित हुनुपर्नेमा जोड दिनुभयो.
3: हामी त स्पष्ट नीति बोकेको पार्टीका हामी कार्यकर्ताहरू, हाम्रा सारथीहरू आदरणीयहरू, हामी त्यसका कार्यकर्ताहरू. तर नीतिगत स्पष्टता बोकेको पार्टीले मात्रै समग्रतामा सम्पूर्ण समयलाई नेतृत्व गर्न नसक्दो रहेछ भन्ने कुराको प्रमाण आजको पार्टी पनि. यसले गर्दाखेरि नीतिगत स्पष्टता सँगसँगै व्यवहारमा देखिने गरी आफूलाई प्रस्तुत गराउन सक्ने पार्टी र नेतृत्व पनि हो. यसैले यसैलाई सायद हामीहरूले समय र पत्ता बुझेर पार्टी र नीतिगत
1: नमस्कार.

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: play BFBS
1: यो BFBS गोर्खा रेडियो हो।
0: गोर्खा

0: difficult decisions. His new job.
1: Maulira Nikapaka, Samizik Prosunda Bis Producer Karka Bisema Salfal Paikosa. Yesagi personally partika Saha Samizak Madab Nipal Sangapet Nupakotu. Nikapaka Provokta Prakas Walakan Sar, Samizak Rasaha, Samizak Bis, Nepali Kangrista, Emalikanetala Bitter Kurakani Bisema Salfal Paikosa. Soyon Sar, Emali Sanga Bit Barta Paikora, our Prosunda Modis Barta for Kipsi, Kangrisanga Bitney Walizan Karitinupa. Olisanga Kuragaripasi Prosunda, Janakpur Zanu Paikosa. पुलिसँगको वार्तापछि प्रचण्डले सहकारीको प्रक्रिया औपचारिक रूपमा अघि बढेको बताउनु भएको छ। एमाले सचिव महेश बस्नेतले दुवै नेताको वार्तालापछि प्रचण्डले एमालेसँग सहकारीको प्रक्रिया औपचारिक रूपमा अघि बढेको बताएको जानकारी दिनुभएको छ। नेकपा एमाले बागमती प्रदेश सरकारबाट बाहिरिएको छ। एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले एमाले प्रदेश सरकारबाट बाहिरिएको जानकारी दिनुभएको हो। प्रदेश सरकारमा रहेका मन्त्रीहरूले भोलि राजीनामा दिने थपलियाले बताउनुभयो। अब मिल्न सक्ने शक्तिसँग मिलेर सरकार गठन हुने र नेकपासँग सहकार्य गर्ने थपलियाको भनाइ छ। नेपाली कांग्रेस प्रतिनिधि सभा संसदीय दलका नेता भीष्मराज आङ्देमेले पार्टी नीतिगत स्पष्ट भएर मात्रै समग्रतामा समयको नेतृत्व गर्न सक्ने बताउनु भएको छ। कांग्रेस प्रतिनिधि सभा संसदीय दलका नेता आङ्देमेले पार्टी नीतिगत स्पष्ट भएर मात्र समग्रतामा समयको नेतृत्व गर्न नसक्ने बताउनु भएको छ। उहाँले पार्टीले नीतिसँगै व्यवहारिक कार्यशैलीमा सुधार गर्न सके मात्र बदलिँदो समयको नेतृत्व गर्न सक्ने कुराको प्रमाण आजको पार्टी भएको बताउनुभयो। उहाँले मुलुक र नागरिकको समस्या समाधानमा पार्टीको नीति केन्द्रित हुनुपर्ने बताउनुभयो।
2: हामी चाहिँ स्पष्ट नीति बोकेको पार्टीका हामी कार्यकर्ताहरू हाम्रा सारथी र आदरणीयहरू हामी त्यसको कार्यकर्ता तर नीतिगत स्पष्टता बोकेको पार्टीले मात्रै समग्रतामा सम्पूर्ण समयले नेतृत्व गर्न नसक्दो रहेछ भन्ने कुराको प्रमाण आजको पार्टी पनि यसले गर्दाखेरि नीतिगत स्पष्टता सँगसँगै व्यवहारमा देखिने गरी आफूलाई प्रस्तुत गराउन सक्ने पार्टी र नेतृत्व पनि हो। यसैले यसैलाई सायद हामीहरूले समयको पश्चातलाई बुझेर पार्टीलाई नीतिगत रूपमा स्पष्टता दिएर मात्र होइन व्यवहारिक रूपमा थप प्रष्टता दिँदै कार्यकर्तालाई विश्वासको त्यो चाङमाथि उभ्याएर अगाडि बढाउन सक्ने क्षमता हामीले बोक्नुपर्छ।
1: अब खबर फटाफट।
3: चराउन लगेको बेला गैंडा कराएपछि चितवन राष्ट्रिय निकुञ्जको गिदेनी पोस्ट क्षेत्रबाट तर्सेर भागेको माडीगज हात्ती एक महिनापछि फेला पर्यो। लामीचौर नजिकै फेला परेपछि झुम्म पार्ने डाट हानेर नियन्त्रण 13 वर्षे माडीगजको लामीचौर पोस्टमा राखेर हेरचाह गरिँदै जिल्ला अदालत काठमाडौँमा मुद्दाका चाङ गएको वर्ष दिनमा 19,800 मुद्दाको छिनोफानो अझै 26,445 मुद्दा फैसला हुन बाँकी। जेएनजी विद्रोहमा 2,230 मुद्दाको मिसिल जलेकोमा 190 फेला पार्ने बाँकी। अबदेखि सरकारी कार्यालयले अर्थ मन्त्रालयको सहमति बेगर आफू खुसी 4 पाङ्ग्रे गाडी किन्न नपाउने। सरकारी पदाधिकारी र कर्मचारीले विदेश भ्रमणका लागि पनि मन्त्रालयको पूर्व सहमति लिनै पर्ने। झापाका विद्यालय र क्याम्पसका 200 विद्यार्थीलाई विपद व्यवस्थापन र सर्पदंश रोकथाम सम्बन्धी सचेतना, विपदको बेला र सर्पबाट जोगिने सहित उद्धारका सिप पनि सिकाइयो। अन्नपूर्ण पदमार्गमा पर्ने मनाङको थोराङ्ला पास भएर 1 वर्षमा 11,000 भन्दा बढी विदेशी पर्यटकले पदयात्रा गरे। तेस्रो मुलुकबाट मात्रै 10,000 बढी पर्यटक मनाङबाट थोराङ्ला पास हुँदै मुस्ताङसम्मको 5 दिनको यात्रामा सामेल। वैदेशिक रोजगार बिमामा सुधार गरिँदै वैदेशिक रोजगारीका क्रममा श्रमिकको मृत्यु वा अङ्गभङ्ग भएमा बिमा दावी भुक्तानीका लागि पीडितको घर परिवारमै पुगेर सहजीकरण गरिने। र गएको वर्ष रसुवाको लेन्दे खोलामा आएको बाढीले क्षतिग्रस्त करिब 9 करोडका 11 विद्युतीय गाडी टिमोरेको भन्सार परिसरमै व्यवहारिसे। आयातकर्ताले नलैजाँदा र लिलामी प्रक्रियामा नजाँदा अलपत्र ती गाडी लैजान चाहे परेको मूल्यको 40% 3,40,00,000 जति तिर्नु पर्ने।
1: भारतको प्रमुख विपक्षी दल कांग्रेसका नेता राहुल गान्धी सहित पक्राउ परेका सबै नेतालाई रिहा गरिएको छ। शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग्दै कक्रोच जनता पार्टीले जन्तर मन्तरमा विरोध प्रदर्शन जारी राखेका बेला प्रधानमन्त्री निवास अघि धरना दिन पुगेका नेता गान्धी सहित विपक्षी नेताहरू पक्राउ परेका थिए। कांग्रेसका सांसदहरूले राहुल गान्धीको नेतृत्वमा दिउँसो प्रधानमन्त्री निवास लोक कल्याण मार्ग बाहिर धरना शुरू गरेका थिए। उनीहरूको माग प्रधानमन्त्री नरेन्द्र मोदी र शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले राजीनामा दिनुपर्ने थियो। लोकसभाका प्रतिपक्ष नेता गान्धी, कांग्रेस नेत्री प्रियङ्का गान्धी, समाजवादी पार्टीका अध्यक्ष अखिलेश यादव लगायतलाई दिल्ली प्रहरीले नियन्त्रणमा लिएको थियो। अहिलेसम्मका खबर यति नै। नमस्कार।

0: सैन्य समुदायमा
1: बिलाइन भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो।

0: राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्ना सांसदमाथि कडा नियम लगाएको छ। महामन्त्री विपिन कुमार आचार्यले निर्वाचन क्षेत्र जाँदा रणनीतिक समन्वय, जनसंवाद र सांगठनिक सुदृढीकरण गर्नुपर्ने लगायतका 5 बुँदे निर्देशन जारी गर्नुभएको हो। निर्देशन अनुसार रासोपा सांसदहरूले अब जिल्ला र निर्वाचन क्षेत्रको भ्रमण तय हुनासाथ सम्बन्धित समितिलाई जानकारी र पार्टी संयन्त्रसँग समन्वय गर्नुपर्नेछ। भ्रमणका क्रममा हुने अन्तर्क्रिया अघि स्थानीय समितिबाट समस्याबारे जानकारी लिनुपर्ने र समाधानका लागि स्थानीय निकायसँग समन्वय गर्न भनिएको छ। भ्रमण र कार्यक्रमलाई तडक भडक, भड्किलोपन र अनावश्यक खर्च नगर्न र स्रोत साधनको मितव्ययी उपयोग गर्न पनि भनिएको छ। सहकारी ठगीका मुख्य अभियुक्त मध्येका सीबी चन्द्रबहादुर लामालाई प्रहरीले पक्रेको छ। लामालाई मकवानपुरबाट पक्राउ गरिएको मकवानपुर प्रहरीका डीएसपी माधव काफ्लेले पुष्टि गर्नुभएको छ। लामा गएको भदौमा भएको जेएनजी आन्दोलनमा डिली बजार कारागारबाट फरार भएका थिए। पक्राउ परेका लामालाई कारागार पठाइने प्रहरीले बताएको छ। लामा कान्तिपुर सेभिङ सहकारीका पूर्व अध्यक्ष हुन्। निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको 3% करको चौतर्फी विरोध भएपछि सरकार पछि हटेको छ।
1: बजेटमै व्यवस्था गरेर सरकारले शिक्षा र स्वास्थ्य खर्चमा 3% कर लगाउने योजना यही साउन 1 गतेदेखि लागू गरेको थियो। सरकारले समता शुल्क नाम दिएर निजी शिक्षा र स्वास्थ्यमा अतिरिक्त कर लगाएको थियो। आम नागरिकलाई भार थपेको भन्दै चर्को आलोचना भएपछि प्रधानमन्त्री बालेन्द्र शाहले फेसबुकमा लेख्दै अर्थमन्त्रीसँगको परामर्शपछि हालका लागि शिक्षा र स्वास्थ्यको अतिरिक्त कर लागू नगर्ने निर्णय गरिएको जानकारी दिनुभयो। दुर्गम र पछाडि परेका क्षेत्रका नागरिकलाई गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा दिन तथा स्वास्थ्य बीमाको पहुँच विस्तारका लागि स्रोत जुटाउन समता शुल्कको प्रावधान ल्याइए पनि नागरिक स्तरबाट व्यापक प्रतिक्रिया आएपछि जनताको भावना र माग सम्बोधन गर्न हाललाई अतिरिक्त कर नलगाउने निर्णय भएको प्रधानमन्त्री शाहको भनाइ छ। सरकारले निजी शिक्षाको समता करबाट 2 अर्ब 21 करोड रूपियाँ र स्वास्थ्यबाट 2 अर्ब 38 करोड रूपियाँ संकलन गर्ने लक्ष्य राखेको थियो। प्रधानमन्त्री शाहले हालका लागि निर्णय लागू नगर्ने भनेपछि यो नीति पछिसम्म लागू हुने नहुने भन्नेमा आशंका छ। निजी अस्पतालमा 10% बेड तथा निजी क्याम्पस र विश्वविद्यालयमा 10% सीटको नीति भने कार्यान्वयन गरिने उहाँले फेसबुकमा लेख्नु भएको छ।
0: दोस्रो विश्वयुद्धका बेला गोप्य सूचना संकलनमा महत्वपूर्ण भूमिका खेलेको उत्तर लन्डनको एउटा ऐतिहासिक भव्य घर पहिलो पटक सर्वसाधारणका लागि खुल्ला गरिएको छ। यो घरलाई अहिले नयाँ संग्रहालयको रूपमा विकास गरिएको छ। एनफिल्डको यो ऐतिहासिक भवनलाई ट्रेन्ट पार्क भनिन्छ। युद्धका बेला यो घर गोप्य निगरानी केन्द्रका रूपमा प्रयोग हुने गरेको थियो। यहाँ बन्दी बनाएर राखिएका जर्मन सेनाका उच्च पदस्थ अधिकारी बीच हुने कुराकानी गोप्य रूपमा सुन्ने र रेकर्ड गर्ने व्यवस्था मिलाइएको थियो। ती कुराकानीबाट प्राप्त सूचनाले दोस्रो विश्वयुद्धमा गठबन्धन राष्ट्रलाई महत्वपूर्ण रणनीतिक निर्णय लिन सहयोग पुर्याएको थियो। ट्रेन्ट पार्कको ऐतिहासिक महत्व र यसको रहस्यमय विगत बारे बीबीसीकी लक्ष्मी गोपाल।
2: In the basement are the listening stations used in the Second World War to eavesdrop on the German officers held captive upstairs. Teams of people, many of them German-speaking Jewish refugees, secretly monitoring the conversations, found out how the German Enigma cipher machines sent coded instructions to U-boats at sea. They also discovered how the Nazis were developing ballistic rockets, allowing the British to bomb a test site.
0: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानाडाबाट आउने वस्तुमा कठोर कर नीति लगाउने घोषणा गर्नुभएको छ। क्यानाडेली वस्तुमा अब 50%सम्म नयाँ कर लगाउने ट्रम्पको भनाइ छ। अमेरिकी मदिरा, गाड़ी र दुग्धजन्य पदार्थमा क्यानाडाले भेदभावपूर्ण व्यवहार गरेको आरोप लगाउँदै ट्रम्पले नयाँ कर दरको घोषणा गर्नुभएको हो। व्हाइट हाउसका अनुसार आउँदो 30 दिनभित्र लागू हुने यो नयाँ महसुल वाइन, हकी स्टिक र सिमेन्टसहित विभिन्न सामानमा लागू हुनेछ। यो नयाँ भन्सार शुल्क ऊर्जा, पोटास र यसअघि नै विशेष महसुल लागिसकेका वस्तुमा भने लागू हुने छैन। तर अमेरिका, मेक्सिको र क्यानाडा बीच भएको क्षेत्रीय स्वतन्त्र व्यापार सम्झौता अन्तर्गतका सामान यो नीतिबाट प्रभावित हुनेछन्। ट्रम्पको कदमप्रति प्रतिक्रिया दिँदै क्यानाडाका प्रधानमन्त्री मार्क कर्नीले नयाँ महसुल घोषणा त्रिदेशीय सम्झौताको प्रत्यक्ष उल्लङ्घन भएको प्रतिक्रिया दिनुभएको छ। अमेरिकासँगको यो विवाद समाधानका लागि आफूहरू गहन छलफल गर्न तयार रहेको पनि उहाँको भनाइ छ। विश्वकप फुटबलको फाइनलमा स्पेनसँग पराजित भएको अर्जेन्टिनी टोली कप्तान लियोनल मेस्सी सहित केही खेलाडी विनय घर फर्किएको छ। अर्जेन्टिना फुटबल संघले केही खेलाडी टोलीसँगै स्वदेश नफर्किएको जनाएको छ।
3: यो BFBS गोर्खा रेडियो हो।

0: तत्कालीन सशस्त्र द्वन्द्वमा विस्थापित बाँकेको सीमावर्ती क्षेत्रमा रहेको छोटी भन्सार पुनस्थापनाको प्रक्रिया अघि बढेको छ। भन्सार नहुँदा राज्यको ठूलो राजस्व गुम्दै गएको थियो। लामो समयदेखि भन्सार नहुँदा दुःख पाएका स्थानीय पनि खुसी भएका छन्। थप विवरण सहित नेपालगञ्जबाट दिलबहादुर केसी।
1: छोटी भन्सार विस्थापित हुँदा चोरी पैठारी त बढेको थियो नै, यसले सरकारी राजस्व पनि प्रभावित भइरहेको थियो। तर 25 वर्ष अघि विस्थापित भएको नरेनापुरको छोटी भन्सार पुनर्स्थापना भएपछि स्थानीय रवानन्द कुर्मी खुसी हुनुहुन्छ। भन्सारबाट आउने राजस्वले पालिकालाई समृद्ध बनाउन सहयोग पुग्ने उहाँको विश्वास छ।
2: अब स्थानीय के लिए हम लोग बहुत बढिया फाइदा रही, मान लो छोटी भन्सार खोल दी, जो टैक्स जमा हुई तो हमारे गाँव पालिकामा रही, उसे एक फायदा हुई। और दूसरा बात, जो केला लेके आओ, सब्जी लेके आओ, उसका पुलिस जो बैठे वाले सुरक्षा कर्मी लोग थोड़ा तंग त्रास करते हैं, वो सब हम लोग मुक्ति।
1: नरेनापुरमा दैनिक सयौं सवारी साधन र मानिसहरूको आवाजात हुने गर्छ। भन्सार नहुँदा विशेष गरी विवाह, सामाजिक कार्य लगायतका कामका लागि भारतबाट आउने सवारी साधनले विभिन्न समस्या झेल्नु परेको थियो। सवारी पास अनुमति लिन करिब 40 किलोमिटर दूरीमा रहेको नेपालगञ्ज भन्सार कार्यालय आउनु पर्ने बाध्यता थियो। तर अहिले भने त्यो अवस्थाको अन्त्य भएको पालिकाका अध्यक्ष इस्त्या गहमा शाहले बताउनु भयो।
3: यहाँ कमसेकम हजारौं गाडी आदान प्रदान हुन्छ बोर्डर एरिया हो, बिहा शादीमा जे आयो तो खुशी भयो, यहाँ पुरै जनता खुसारी आयो। भन्सार भनेपछि सरकारको राजस्व ठूलो आउन सक्छ।
1: नरेनापुर छोटी भन्सार सञ्चालनमा आए पनि जिल्लामा रहेका अन्य सुइया बगौडा, भगवानपुर, खडैचा, भङ्गोडना, साईगाउँ र उडारापुर छोटी भन्सार भने बन्द अवस्थामै छन्। यी सबै छोटी भन्सारका अधिकांश भवन भत्किएर काम नलाग्ने अवस्थामा पुगेका छन्। द्वन्द्वकालमा बाँकेका 7 वटा छोटी भन्सार विस्थापित भएका थिए।
0: चितवनको भरतपुर अस्पतालमा स्वास्थ्य बीमा गरेका बिरामीको चाप ह्वात्तै बढेको छ। हिजोकै दिन 3,400 बिरामी उपचारका लागि आएको भरतपुर अस्पतालले जनाएको छ। बिरामीको चाप बढेपछि सेवा दिनै मुस्किल परेको अस्पतालको भनाइ छ। उपचारका लागि आएका बिरामीमध्ये 2,600 जनाले स्वास्थ्य बीमा गरेको अस्पतालले जनाएको छ। हिजै आकस्मिक सेवामा करिब 300 जना आएको पनि अस्पतालको भनाइ छ। बेलायतमा नयाँ स्वरूपको सरकारले रक्षा क्षेत्र सञ्चालन गर्ने तरिकामा महत्वपूर्ण परिवर्तन गरेको छ। Sian Greshik, Melbourne, report.
4: Well, it's been quite a 24 hours in Westminster, Mr. Healy unexpectedly emerging as the holder of the government's purse strings. It's been, of course, just over a month after he quit as Defence Secretary following that spending row with the Treasury, the department that he now runs. Now, when he quit, Mr. Healy hit out at the Treasury for not stumping up the £28 billion that military chiefs believed were needed for the Defence Investment Plan.
5: We faced rising demands on defence, growing threats, increasing commitments we were rightly making for Britain to lead allies. And in those circumstances, the funding proposed by the Treasury and by Number 10 to support the Defence Investment Plan just fell well short. And I knew I had to take a stand.
4: Now he's in charge at number 11. The defence world will be hopeful that the armed forces will be prioritised. Mr. Healy said the UK will meet its commitments on defence to our international allies. Meanwhile, the MOD is getting used to another new defence secretary as Wes Streeting, the former health secretary who also resigned under Keir Starmer's government, now takes on the role. He met the chief of the defence staff on the steps of the MOD last night for a quick photo and will now have to swat up on the defence brief fast. Mr. Streeting took to social media to say, "Keeping our country safe is the first duty of government. It's an honour to take on the role of Defence Secretary. We'll ensure our armed forces have the resources they need and stand steadfast alongside our international allies, especially Ukraine. Let's go to work." His predecessor, former para Dan Jarvis, was Defence Secretary for less than 6 weeks, but was responsible for publishing the long-awaited Defence Investment Plan. He wished Mr. Streeting every success in what he said was a vital role, which had been an immense honour.
0: भारतको प्रमुख प्रतिपक्षी दल विपक्षी दल काँग्रेसका नेता राहुल गान्धी सहित पक्राउ परेका सबै नेतालाई रिहा गरिएको छ। शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग्दै कक्रोच जनता पार्टीले जन्तर मन्तरमा विरोध प्रदर्शन जारी राखेका बेला प्रधानमन्त्री निवास अघि धरना दिन पुगेका नेता गान्धी सहित विपक्षी नेताहरू पक्राउ परेका थिए। काँग्रेसका सांसदहरूले राहुल गान्धीको नेतृत्वमा दिउँसो प्रधानमन्त्री निवास लोक कल्याण मार्ग बाहिर धरना शुरू गरेका थिए। उनीहरूको माग, प्रधानमन्त्री नरेन्द्र मोदी र शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले राजीनामा दिनुपर्ने थियो। लोकसभाका प्रतिपक्ष नेता गान्धी, काङ्ग्रेस नेत्री प्रियङ्का गान्धी र समाजवादी पार्टीका अध्यक्ष अखिलेश यादव लगायतलाई दिल्ली प्रहरीले नियन्त्रणमा लिएर संसद मार्ग प्रहरी कार्यालय लगेको थियो।

0: नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक प्रदीप अधिकारी सहित दुईजना र एक कम्पनी विरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले घुस लिएको र सम्पत्ति शुद्धिकरण गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर भएको हो। अख्तियारका अनुसार अधिकारीले ठेक्का स्वीकृति रेखदेख तथा भुक्तानीमा आफ्नो पदको दुरूपयोग गरी ठेकेदार कम्पनीबाट झण्डै 1,71,00,000 रूपियाँ घुस लिएका थिए। यो रकम लुकाउन उनले श्रीमतीको नाममा ललितपुरमा जग्गा खरिद गरी ब्याङ्क कारोबार र राजीनामा लिखत मार्फत रकमको स्रोत वैधानिक देखाउने प्रयास गरेको आरोप छ। भ्रष्टाचार निवारण ऐन 2059 र सम्पत्ति शुद्धिकरण मनी लाउन्डरिङ निवारण ऐन 2064 अन्तर्गत कसुर पुष्टि भएको भन्दै अधिकारी सहित अन्य व्यक्ति विरूद्ध आरोप पत्र दायर गरिएको अख्तियारले जनाएको छ। बजेटमा घोषणा गरिएको उपभोक्ता प्रोत्साहन लटरी कार्यक्रमको कार्यान्वयन प्रक्रिया अघि बढेको छ। सरकारले करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि 2083 लागू गरेसँगै उपभोक्ताले सरकारी लटरी मार्फत अधिकतम 10,00,000 रूपियाँसम्मको नगद उपहार पाउने बाटो खुलेको हो। सामान खरिद गर्दा भ्याट बिल माग्ने बानी विकास गर्ने उद्देश्यले ल्याइएको यो योजना कार्यान्वयन गर्न आन्तरिक राजस्व विभागले प्राविधिक प्रणालीको अन्तिम तयारी गरिरहेको जनाएको छ। विभागको लक्ष्य अनुसार साउन 16 गते पहिलो पटक लटरी मार्फत विजेता छनौट गरिनेछ। कार्यविधि अनुसार नेपालभित्र व्यक्तिगत प्रयोजनका लागि एकपटकमा 100 रूपियाँ भन्दा बढ़ीको वस्तु वा सेवा खरिद गर्ने उपभोक्ता कार्यक्रममा सहभागी हुन पाउनेछन्। तर सामान किनेपछि विक्रेताबाट अनिवार्य रूपमा भ्याट बिल लिनुपर्ने आन्तरिक राजस्व विभागका निर्देशक केशव रघुवंशीले जानकारी दिनुभएको छ। अर्थमन्त्री स्वर्णिम वाग्ले बजेटमा लटरी कार्यक्रम घोषणा गर्नुभएको थियो। अब खबर फटाफट।
1: चराउन लगेको बेला गैंडा कराएपछि चितवन राष्ट्रिय निकुञ्जको गिदेनी पोस्ट क्षेत्रबाट तर्सेर भागेको माडी गज हात्ती एक महिनापछि फेला पर्यो। लामीचौर नजिकै फेला परेपछि झुम्म पार्ने डाट हानेर नियन्त्रण 13 वर्षे माडी गजको लामीचौर पोस्टमा राखेर रा हेरचाह गरिँदै जिल्ला अदालत काठमाडौँमा मुद्दाका चाङ गएको वर्ष दिनमा 19,800 मुद्दाको छिनोफानो अझै 26,445 मुद्दा फैसला हुन बाँकी। जेएनजेबी द्रोहमा 2,230 मुद्दाको मिसिल जलेकोमा 190 फेला पार्ने बाँकी। अबदेखि सरकारी कार्यालयले अर्थ मन्त्रालयको सहमति बेगर आफू खुसी चार पाङ्रे गाडी किन्न नपाउने। सरकारी पदाधिकारी र कर्मचारीले विदेश भ्रमणका लागि पनि मन्त्रालयको पूर्व सहमति लिनै पर्ने। झापाका विद्यालय र क्याम्पसका 200 विद्यार्थीलाई विपद व्यवस्थापन र सर्पदंश रोकथाम सम्बन्धी सचेतना, विपदको बेला र सर्पबाट जोगिने सहित उद्धारका सिप पनि सिकाइयो। अन्नपूर्ण पदमार्गमा पर्ने मनाङको थोराङ्ला पास भएर 1 वर्षमा 11,000 भन्दा बढी विदेशी पर्यटकले पदयात्रा गरे। तेस्रो मुलुकबाट मात्रै 10,000 बढी पर्यटक मनाङबाट थोराङ्ला पास हुँदै मुस्ताङसम्मको 5 दिनको यात्रामा सामेल। वैदेशिक रोजगार बीमामा सुधार गरिँदै वैदेशिक रोजगारीका क्रममा श्रमिकको मृत्यु वा अङ्गभङ्ग भएमा बीमा दावी भुक्तानीका लागि पीडितको घर परिवारमै पुगेर सहजीकरण गरिने। र गएको वर्ष रसुवाको लेन्दे खोलामा आएको बाढीले क्षतिग्रस्त करिब 9 करोडका 11 विद्युतीय गाडी टिमोरेको भन्सार परिसरमै व्यवहारिसे। आयातकर्ताले नलैजाँदा र लिलामी प्रक्रियामा नजाँदा अलपत्र ती गाडी लैजान चाहे परेको मूल्यको 40% 3,40,00,000 जति तिर्नुपर्ने।
0: भारतको लोकसभामा विपक्षी दलका नेता राहुल गान्धीले कक्रोच जनता पार्टीको प्रदर्शनमा गरिएको दमनका लागि प्रधानमन्त्री नरेन्द्र मोदीले समेत राजीनामा दिनुपर्ने अडान राख्नु भएको छ। लोकसभाका सभामुखलाई भेटेपछि पत्रकारहरूसँग गान्धीले मुलुकको ध्वस्त शिक्षा र परीक्षा प्रणालीको विरोध हुँदा दमन गरिएको भन्दै मोदीको राजीनामा माग्नु भएको हो। संसद भवन परिसरमा पत्रकारहरूसँगको कुराकानीमा गान्धीले प्रदर्शनकारी विद्यार्थीमाथि दमन गर्ने कुरामा शिक्षा मन्त्री धर्मेन्द्र प्रधान माध्यम मात्र भएको र मुख्य जिम्मेवार गृहमन्त्री अमित शाह र प्रधानमन्त्री मोदी हुन् भन्नुभएको छ। शिक्षा मन्त्री प्रधानले राजीनामा दिनुपर्ने भए पनि गृहमन्त्री शाहले विद्यार्थीलाई कुटेकाले राजीनामा दिनुपर्ने गान्धीको भनाई छ। गृहमन्त्रीले प्रधानमन्त्रीलाई रिपोर्ट गर्ने भएकाले मोदीले समेत राजीनामा दिनुपर्ने गान्धीको तर्क छ। प्रदर्शनकारी विद्यार्थीमाथिको प्रहरी दमनलाई भारतीय संस्कार अनुसार नभएको भन्दै गान्धीले घटनाका लागि मोदीले अहिलेसम्म माफी समेत नमागेको भन्दै आक्रोश पोख्नु भएको छ। देशको शिक्षा र परीक्षण प्रणाली धमिराले खोक्रो बनाइसकेको र अस्तित्वमा नरहेको भन्दै उहाँले मोदीले विद्यार्थीसँग माफी माग्नुपर्ने र विद्यार्थी कुटपिट गर्ने प्रहरीको बकवास बन्द हुनुपर्छ भन्नुभएको छ।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो।

0: नेपाली कम्युनिष्ट पार्टीका नेता लेखनाथ दाहालले सम्पत्ति छानबिन सबै व्यक्तिमाथि समान रूपमा हुनुपर्ने बताउनु भएको छ। रासोपाका नेता पूर्व सैनिक तथा पूर्व न्यायाधीश बाहेकको मात्रै सम्पत्ति छानबिन गर्न सरकारले आयोग बनाएको दाहालको दावी छ। सरकारले बनाएको आयोग असंवैधानिक रहेको दाहालले बताउनुभयो। काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै दाहाल,
1: हाम्रो मान्यता के हो भनेदेखि कमसेकम सम्पत्ति छानबिन आयोग उहाँले बनाउने होइन, स्वभावले सम्पत्ति छानबिन गर्ने हामीसँग अख्तियार प्राप्त संस्थाहरू छन्। सम्पत्ति शुद्धिकरण छ, अख्तियार छ, अन्तर्राष्ट्रिय विभाग लगायतका धेरै झन्डै 10 विभागहरू छन्, राज्यकै विभागहरू छन्, तलब खा राखिया छ। उहाँहरूलाई दबावबाट प्रभावबाट मुक्त गरे पुग्यो, कानुन सम्मत सम्पत्ति छानबिन गर्नु।